0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 14 गते बिहिबार, सन् 2026 जुलाई 30 तारीक, साउन कृष्ण पक्ष प्रतिपदा तिथि। आज अन्तर्राष्ट्रिय मित्रता र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुधे सहमति, आजदेखि अस्पतालका ओपीडी सेवा खुल्ने। बिजनेस नपाएपछि 15 दिन स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दै। सुनसरी घटनापछि सर्वदलीय अपील, पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व, कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त। आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुधे सहमति, आजदेखि अस्पतालका ओपीडी सेवा खुल्ने। बिजनेस नपाएपछि 15 दिन स्थगित।

0: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ बेजर अप्लायन्सेस बेजरको बानी लाग्छ
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: अब समाचार विस्तारमा सुन्नुहोस् आन्दोलनरत चिकित्सक र सरकार बीच 5 बुँदे सहमति भएसँगै आजदेखि अस्पतालहरू खुल्ने भएका छन् चिकित्सकहरूले उठाएको मागमा सरकार सहमत भएपछि दुई दिनदेखि जारी स्वास्थ्य संस्था हड़ताल बुधबार बेलुकीबाट अन्त्य भएको हो सहकर्मी पीटीएको विरोधमा चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका स्वास्थ्य सेवा हड़तालको घोषणा गरी आन्दोलनमा उत्रिएका थिए स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका लाखौं बिरामी सेवाबाट वञ्चित भएका थिए स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा बुधबार मन्त्री सहित वरिष्ठ अधिकारीहरू कानून र गृह मन्त्रालयका प्रतिनिधि तथा संघका प्रतिनिधिबीच भएको वार्तामा डाक्टर कुटपीट तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कानूनी कार्यवाही गर्न सरकार सहमत भएको हो संघले उठाउँदै आएको मागमा मन्त्रालय सहमत भएको स्वास्थ्य मन्त्री निशा महतोका स्वास्थ्य सल्लाहकार डाक्टर मनोहर प्रधानले बताउनु भएको छ उहाँहरूसँग 5 बुँदे सहमति भएको छ बिहिबारदेखि देशैभरका सबै स्वास्थ्य संस्था खुल्नेछन् प्रधानका अनुसार वीरगंज घटनामा डाक्टरमाथि आक्रमण गर्नेलाई पक्राउ गरिसकिएको छ प्रहरी वरिष्ठ परीक्षकको पनि सरूवा भइसकेको छ चिकित्सकहरूको पछिल्लो आन्दोलन गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा भएको घटनापछि शुरू भएको हो अस्पतालको आकस्मिक कक्षमा उपचाररत 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड गरेका थिए उनीहरूले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि आक्रमण समेत गरेका थिए ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपीट भएको थियो उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ हड़तालका कारण नियमित सेवा अवरूद्ध भएपछि आकस्मिक सेवाका लागि बुधबार अस्पताल पुग्ने बिरामीको संख्या बढ़ेको थियो बिरामीको उपचारका लागि आकस्मिक कक्षमा पुग्ने क्रम बढ़ेपछि एउटै बेडमा 3-4 जना समेत बिरामी राखेर उपचार गर्नु परेको अस्पतालका चिकित्सकहरूले बताएका छन् उपचारका लागि आकस्मिक कक्षमा आएका बिरामीलाई उपचार छैन भनेर फर्काउन मिल्दैन वीर अस्पतालका निमित्त डाक्टर निर्देशक प्रभा चापागाईले भन्नुभएको छ इमर्जेन्सी वार्डमा एउटा मात्र बिरामी एउटा बेडमा त हाम्रो अस्पतालमा कहिल्यै पनि हुँदैन अन्य दिनको तुलनामा आज बिरामीको चाप बढ़ी छ उहाँले बताउनु भएको थियो एउटै बेडमा 3-4 जना बिरामी राखेर उपचार गराउनु अस्पतालको बाध्यता रहेको चापागाईको भनाई रहेको थियो पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्राधिकार खोला

भित्र बनेका अवैध संरचना हटाउन अन्तिम चेतावनी दिएको छ। नागरिक समाजको खबरदारीपछि महानगरले बुधबार विज्ञप्ति जारी गर्दै बर्खायाम सकिए लगत्तै प्रचलित कानून बमोजिम त्यस्ता संरचना पूर्ण रूपमा हटाउने बताएको छ। पोखराको अँधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब 8 किलोमिटर लामो फिर्के खोला मिचेर बनाइएका संरचना हटाउने अभियान निरन्तर रहेको महानगरले जनाएको छ। महानगरका अनुसार ठूला संरचनाको हकमा सांकेतिक रूपमा हटाउने कार्य शुरू गरिएको थियो। त्यसबेला सम्बन्धित घरधनी तथा संस्थाहरूले आफै संरचना हटाउने मौखिक प्रतिबद्धता जनाएका थिए, तर निश्चित समय प्रदान गर्दा पनि हालसम्म नहटाइएको पाइएको महानगरले कबूल गरे बमोजिम संरचना हटाउन पुनः अनुरोध गरेको छ। हाल वर्षाका कारण संरचना हटाउने कार्यमा प्रयोग हुने ठूला उपकरण परिचालन गर्न व्यावहारिक कठिनाई भएकाले कार्यान्वयनमा केही असहजता देखिएको महानगरले दावी गरेको छ। वर्षायाम समाप्त हुनसाथ सम्बन्धित पक्षले संरचना नहटाए पोखरा महानगरपालिकाले पूर्ण रूपमा हटाउनेछ महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यस सम्बन्धमा कुनै प्रकारको भ्रम वा दुविधा नराख्न सम्पूर्ण सरकारवालामा हार्दिक अनुरोध समेत गर्दछौ। महानगरले फिर्केको संरक्षण र वातावरण मैत्री पोखरा निर्माणमा हातेमालो गर्न नगरवासीलाई आग्रह गरेको छ। यसैबीच वातावरण संरक्षण महाअभियान कास्कीले मंगलबार फिर्के खोलाको मुहानदेखि पुछारसम्म स्थलगत अवलोकन गरेको थियो। खोलाघर खाली गर्ने अभियान प्रभावकारी नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। 15 वर्षदेखि नागरिक स्तरबाट सञ्चालित फिर्के खोला बचाउ अभियानलाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारी निकाय र जनप्रतिनिधिहरू निरीय बनेको संरक्षण कर्मीहरूको आरोप छ। अभियानका संयोजक रामबहादुर पौडेल सहितको टोलीले पोखरा 4, 5, 7 र 8 नम्बर वडामा खोला मिचेर बनाइएको पक्की र कच्ची संरचनाको अवलोकन गरेको थियो। जुन उत्साहका साथ शुरूमा डोजर चलाइएको थियो, अहिले त्यो अभियान सेलाउँदै जाँदा फिर्के करिडोर परियोजना नै असफल हुने खतरा बढ़ेको छ, संयोजक पौडेलले भन्नुभयो। अवलोकनको क्रममा वडा नम्बर 4 मा सुकुम्बासी टहरा र रिटेनिङ पर्खालहरू पूर्ण रूपमा नहटाइएको भेटिएको उहाँले बताउनुभयो। यस्तै वडा नम्बर 5 र 8 को क्षेत्रमा केही समाज र व्यक्तिगत भवनहरू खोला मिचेर बनाइएका 30 हटाउनुपर्ने माग नागरिक समाजको छ। वडा नम्बर 7 मा पर्ने पोखरा इन्जिनियरिङ कलेज गौडकोट स्थित खोला पारीको निलो टहरा र लिटिल स्टेप स्कूलको दक्षिणपट्टिको संरचना पनि यथावत भेटिएको टोलीले जनाएको छ। मासबार रत्नचोक जोड्ने पुलदेखि उत्तर पूर्व खोलाघरमा पर्ने करिब 15 फिट लामो पर्खाल र मालपोत कार्यालय नजिकैको कुखुरा घर समेत नहटाइएको पौडेलले जानकारी दिनुभयो। फिर्के खोलाको अतिक्रमणबारे विगतमा भएका अध्ययन प्रतिवेदनले पनि ठूलो संख्यामा संरचना मिचिएको देखाएको छ। विक्रमसम्म 2080 भदौमा वासुदेव पौडेलको नेतृत्वमा भएको सीमांकनले 147 वटा संरचना खोला मिचेर बनाइएको फेला पारेको थियो, जसमा 25 वटा सामाजिक भवन, 35 वटा पक्की व्यक्तिगत घर र 87 वटा कच्ची टहरा रहेका थिए। यो टोलीले 1 महिना लगाएर 584 वटा पक्की पिल्लर गाडेको थियो। त्यसअघि विक्रमसम्म 2076 मा इन्जिनियर महेन्द्र गोदारको नेतृत्वमा भएको सीमांकन प्रतिवेदनले 192 वटा संरचना मापदण्ड विपरीत रहेको देखाएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले 2083 जेठ 10 गतेदेखि अभियान शुरू गरी 160 वटा संरचना हटाएको दावी गरे पनि पहुँचवालाको संरचना जोगाउन खोजिएको नागरिक समाजको आरोप रहेको छ। संयोजक पौडेलले महानगरको ढिलासुस्तीले गर्दा भत्काइएको संरचनामा मानिसहरू पुनः बस्न थालेको र यसले जोखिम बढ़ाएको बताउनुभयो। महानगरले संरचना हटाउन आनाकानी गरिरहेको छ। उहाँले भन्नुभयो, खोलाघर खाली नहुँदा फेवाताल समेत प्रदूषित बनिरहेको छ। मेयरले शुरूमा जुन तामधामका साथ पोल गाड्ने काम गरे त्यसैले हामी खुशी थियौं, तर अहिले ढिलाइले निराशा बनाएको छ। उहाँले पहिला खोलाघर खाली गरेर मात्र मापदण्ड लागू गरी करिडोर बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नागरिक समाजको अनुगमनपछि महानगरको प्रतिक्रिया बर्खा सकिए लगत्तै फिर्केको अतिक्रम हटाइने आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। सरकारले बिजनेस नदिएपछि गएको असार 31 गते
प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। 15 दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिया माग्लेले अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै सभामुख डोर प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै विधायन व्यवस्थापन समितिको पनि बैठक आज बस्दैछ। आज बिहान 11 बजेका लागि तय भएको समितिको बैठकमा संघीयतामा विधायकी अन्तर सम्बन्ध नेपालमा अभ्यास आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुने बताइएको छ।

केन्द्रमा एमाले र नेकपा बीच सत्ता समीकरण फेरिएको निर्णय गरे पनि गण्डकीमा नयाँ सरकार निर्माणका लागि अझै आधार तयार भएको छैन। एमाले र नेकपाको सीट जोड्ने मात्र 28 पुग्छ, जबकि सरकार परिवर्तनका लागि कम्तीमा 30 सीट जरूरी हुन्छ। नयाँ समीकरणले सरकार बनाउन 2 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको साथ अनिवार्य छ। राप्रपाले निर्णय नगरेका कारण एमाले सरकारबाट बाहिरिने पनि चाहेको छैन। नयाँ सरकार निर्माणका लागि औपचारिक सम्वाद समेत शुरू भएको छैन। एमाले सांसद तथा पूर्व मन्त्री कृष्ण प्रसाद पाठकले राप्रपाले निर्णय नगर्दा नयाँ कोर्स शुरू नहुने बताउनुहुन्छ। गण्डकीको नयाँ सरकारको नेतृत्व एमाले नै गर्ने आन्तरिक समझदारी भए पनि सरकार निर्माणमा चाहिने संख्या पर्याप्त नभएका कारण प्रक्रिया नै अघि नबढ़ेको उहाँले सुनाउनुभयो। गण्डकीमा सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा आन्तरिक रूपमा टुंगिसकेको छ। अब राप्रपाले मात्र आफ्नो निर्णय लिन बाँकी छ। उहाँले भन्नुभयो, नयाँ सरकार गठनको सन्दर्भमा दलहरूबीच आन्तरिक संवाद र छलफल जारी रहे पनि तत्कालै कुनै ठोस निष्कर्षमा पुग्न निकै कठिन देखिएको छ। केन्द्रको रणनीति अनुरूप अन्य प्रदेश झैं गण्डकीमा पनि सबै दल मिलेर अघि बढ़ने प्रयास भइरहेको भए पनि नयाँ सरकार गठन र शक्ति बाँडफाँडको सन्दर्भमा दुवै पक्षका लागि सहमति पुग्न निकै चुनौतीपूर्ण रहेको बताइएको छ। एमाले गण्डकीले हालकै समीकरणलाई निरन्तरता दिनुपर्ने केन्द्रमा रिपोर्टिङ गरेको थियो। प्रदेशको भावना विपरीत केन्द्रीय नेतृत्वले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग मिल्ने निर्णय गरेपछि एमाले सरकार छाड्ने वा निरन्तर रहने भन्नेमै अल्म लिएको छ। कांग्रेस प्रमुख सचेतक प्रकाश बरालले केन्द्रमा भएको नयाँ राजनीतिक सहमतिसँगै पुरानो राजनीतिक सहकार्यको औचित्य समाप्त भएकाले एमाले राजनीतिक निर्णय लिनुपर्ने बताउनुहुन्छ। केन्द्रमा भएको सहमतिसँगै पुरानो राजनीतिक समीकरणको सान्दर्भिकता सकिएको छ। उहाँले भन्नुभयो, नयाँ परिस्थितिको माग अनुसार अब एमालेसँगको सहकार्य नहुने पक्का भइसकेको छ। दुवै दल नयाँ ढंगले अघि बढ़नु नै उपयुक्त विकल्प हो। सरकारमा सहभागी एमालेका मन्त्रीहरू बर्खास्त गरिने हो कि भन्ने जिज्ञासामा उहाँले कांग्रेसले बर्खास्त गर्नुभन्दा मन्त्रीहरू आफैले वर्तमान परिस्थितिलाई बुझेर राजनीतिक निर्णय लिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभयो। एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभन्दा उहाँहरू आफैले वर्तमान राजनीतिक परिस्थितिलाई बुझेर उपयुक्त निर्णय लिनुभए राम्रो हुन्थ्यो अघि भन्ने राजनीतिक दृष्टिकोणले पनि उहाँहरूलाई आफैले मार्ग प्रशस्त गर्नु बढ़ी परिपक्व कदम हुनेछ। कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको अहिलेको सरकारमा एमालेका 4 मन्त्री रहेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित 5 मन्त्रालयको जिम्मेवारी पाएको छ। उता नयाँ समझदारी अनुसार नेकपाले पनि एमालेको निर्णयपछि नै आगामी प्रक्रिया शुरू हुने जनाएको छ। संसदीय दलका नेता हरिबहादुर चुमान एमालेसँग अनौपचारिक संवाद भए पनि औपचारिक रूपमा बैठक बस्न नसकेको बताउनुहुन्छ। एमालेको औपचारिक कदम र बहिर्गमनको निर्णयपछि मात्रै बैठक बस्ने र निर्णय लिन सजिलो हुने उहाँले बताउनु भएको छ। गण्डकी प्रदेशमा दुई दलबीच औपचारिक बैठक भइसकेको छैन, तर सामान्य अनौपचारिक छलफलहरू भइरहेका छन्। उहाँले भन्नुभयो, एमाले सरकारबाट फिर्ता हुने वा नहुने विषय स्पष्ट नभएसम्म नयाँ प्रक्रिया अघि बढ़ाउन केही समय लाग्ने देखिन्छ। एमाले बाहिरिए पनि नयाँ सरकार निर्माणका लागि चाहिने सांसद संख्या नयाँ गठबन्धनसँग नभएकाले अहिले नै निस्कन दवाब नदिएको उहाँको भनाइ छ। नयाँ सरकार गठनमा हामीले बहुमत पुर्याउन राप्रपाको समर्थन आवश्यक छ। एमाले बाहिरिएर मात्रै हुँदैन, राप्रपाले समर्थन गर्नुपर्छ। उहाँले भन्नुभयो, राप्रपाले आफ्नो नीति स्पष्ट नगरेको र एमाले पनि सरकारबाट बाहिरिने औपचारिक निर्णयमा नपुगेकोमा तत्कालै ठोस कदम चाल्ने स्थिति बनेको छैन। गण्डकी प्रदेशमा नयाँ समीकरण निर्माणमा बहुमतको साँचो राप्रपासँग छ। गण्डकीको परिस्थिति फरक भएकाले माथिको निर्णय भन्दा भिन्न विकल्पमा पनि छलफल हुनुपर्ने उहाँको भनाइ छ। माथिबाट निर्णय गर्दैमा सरकार बन्ने भए बनिसक्थ्यो, यहाँ त्यो संख्या पुग्दैन भन्छन्। त्यसैले अरू प्रदेशमा भन्दा भिन्न सिराबाट पनि छलफल गरिनु पर्ने भएको छ। विकल्पबारे उहाँले प्रस्ट्याउनुभयो। राप्रपा चाहिँ केन्द्रको निर्णय कुरेर बसेको छ। बागमतीमा पनि राप्रपाको भूमिका निर्णायक छ। दलका नेता पञ्चराम गुरूङ आफूहरूले प्रदेशको रिपोर्टिङ गरिसकेको र उपयुक्त निर्णय केन्द्रले गर्ने बताउनुहुन्छ। हामीले हाम्रो कुरा राखेका छौं, उहाँहरूले प्रदेशको विशिष्टतालाई हेरेर निर्णय दिनुहोला भन्ने लागेको छ। उहाँले भन्नुभयो, केन्द्रको निर्णय आएपछि सोही अनुसार हामी अगाडि बढ़छौं। हालको सत्ता नेतृत्व दल
सँग 27 कांग्रेससँग 27 सीट छ। एमाले र नेकपाको समीकरणले सरकार नबनाए कांग्रेसले पनि राप्रपा नेसपा हालको प्रलोपाका सांसदलाई फकाउनुपर्छ। त्यसो त राप्रपा र नेसपाले अहिले पनि सरकारलाई समर्थन गरिरहेका छन्। काठमाडौँले फेरेको समीकरणले छोएन गण्डकी आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

सुनसरीको देवागंज गाउँपालिका तीन कप्तानगंजमा एकजनाको ज्यान जाने गरी भएको घटनाले यति बेला देशको ध्यान तानेको छ। स्थानीय दुई समुदायबीच विवाद हिंसात्मक बनेपछि सुनसरी, मोरङ, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा घटनाको विरोधमा आन्दोलन शुरू भएको छ। घटनाको प्रारम्भ साउने सोमबार शिव मन्दिरमा जल चढ़ाउन कोशी नदीबाट जल ल्याउने तयारीको क्रममा भएको थियो। आइतबार राति भेला भएका युवाले डीजे बजाएको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद शुरू भएको थियो। विवाद चर्किँदै गएपछि नेपाल प्रहरी घटनास्थलमा पुग्यो, तर अवस्था नियन्त्रणमा आउन नसकेपछि सशस्त्र प्रहरी बल समेत परिचालन गरिएको थियो। दुवै पक्षको झडप उग्र बनेपछि प्रहरीमाथि पनि ढुङ्गामुढा भएको बताइएको छ। त्यसपछि प्रहरीले शुरूमा हवाई फायर गरेको थियो। रातिको समय र विद्युत आपूर्ति अवरूद्ध भएकाले घटनास्थल अन्धकारमय बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्। उनीहरूको अनुसार त्यसपछि गोली लागेर केही युवा ढलेपछि घटनास्थलमा भागदौड़ मचिएको थियो। गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारको क्रममा अस्पतालले एकजनाको मृत्यु भएको पुष्टि गरेको थियो। घटना सतहमा डीजे बजाएको विषयमा शुरू भएको थियो। देखिए पनि स्थानीयका अनुसार त्यसको पृष्ठभूमिमा झण्डा विवाद लामो समयदेखि रहँदै आएको थियो। स्थानीय दिपेन्द्र झाका अनुसार मुस्लिम समुदायले मोहर पर्वको क्रममा चोकमा राखेको झण्डा धार्मिक कार्यक्रम सकिएपछि हटाउन हिन्दू समुदायले पटक पटक आग्रह गरेको थियो। यस विषयमा वडा नम्बर तीनका वडाध्यक्ष सहित स्थानीय जनप्रतिनिधि समेत जानकारी गराइएको भए पनि झण्डा हटाउने विषयमा कुनै चासो नदेखाइएको उहाँको दावी छ। झाका अनुसार झण्डा हटाउने र नहटाउने विषयले दुई समुदायबीच सातादेखि नै असन्तुष्टि बढ़िरहेको थियो। देवगंज तीन कप्तानगंजमा मुस्लिम समुदायले एक महिना अघि मोहरमाको क्रममा राखेको झण्डा अर्को समुदायको पर्व शुरू हुने लाग्दा समेत नहटाइएपछि विवाद थप चर्किएको स्थानीयको भनाई छ। स्थानीयको अनुसार प्रहरी प्रशासन र स्थानीय सरकारलाई विवाद बढ़दै गएको जानकारी हुँदाहुँदै पनि समयमै समाधानतर्फ पहल नगर्दा परिस्थिति नियन्त्रण बाहिर पुगेको हो। आइतबार राति प्रदर्शन उग्र बनेपछि नेपाल प्रहरीलाई सहयोग गर्न सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणका लागि सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ। तर स्थानीयको दावी अनुसार हवाई फायर भनिए पनि प्रदर्शनकारीको कम्मरमाथि गोली लागेको थियो, जसका कारण एकजनाको मृत्यु भएको र अन्य घाइते भएका थिए। स्थानीयका अनुसार यसअघि पनि यस्ता विवाद पटक पटक हुने गरेका थिए, तर स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका नेता र धार्मिक अगुवाको सर्वपक्षीय छलफल मार्फत विवाद समाधान हुँदै आएको थियो। यसपटक भने प्रारम्भिक चरणमै प्रभावकारी पहल हुन नसक्दा सानो विवादले ठूलो दुर्घटनाको रूप लिएको स्थानीयको भनाइ छ। देवगंज घटनापछि शुरू भएको विरोध प्रदर्शन सुनसरीबाट फैलिँदै कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। मंगलबार विराटनगर दिनभर प्रभावित रह्यो भने बुधबार मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा स्थानीय युवाले बन्द गराएका थिए। विराटनगरका शैक्षिक संस्था मंगलबार र बुधबार दुवै दिन बन्द गरिएका थिए। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरी सरकारले छानबिन समिति गठन गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए। उनीहरूले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन माग गर्दै बुधबार प्रदर्शन समेत गरेका थिए। देवगंज तीन कप्तानगंजमा आइतबार भएको झडपमा घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीलाई गोली लागेको छ भने केही ढुङ्गामुढाबाट घाइते भएका हुन्। यिनीहरू अस्पतालमा नौजना भर्ना भएका थिए। तीमध्ये एकजनाको मृत्यु भएको थियो भने बाँकी आठजनाको उपचार भइरहेको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161-578-162।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615885115 9852198190।
4: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0150 50 75 50 51 33 र 576458।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 0615770007 97623368 17।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405, 98563405।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
18: सुत्केरी नवजात शिशुको हेरचाह
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
19: डाक्टर ल्याब सेवा
18: औषधि डेलिभरी सेवा
19: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856992277।
20: पिछमा बजाउन पूर्ण हाइलाइट्समा अब बाँकी समाचार सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सत्तारूढ़ दल रासपा सभापति रवि लामिछानेले हिजो बोलाउनु भएको सर्वदलीय बैठकबाट दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गरेका हुन्। सात बुधे संयुक्त वक्तव्यमा नेपालको विविधता का बीच एकता सहिष्णुता र सामाजिक सद्भावलाई खलबलाउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। फागुन 19 गतेदेखि कुलपति विहीन रहेको पोखरा प्रज्ञा प्रतिष्ठानले झण्डै 2.5 वर्षपछि नयाँ नेतृत्व पाएको छ। पोखरा महानगरपालिकाले बुधबार प्रतिष्ठानको कुलपति उपकुलपति तथा सदस्य सचिव प्रज्ञा परिषद सदस्य तथा प्रज्ञा सभा सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै प्रतिष्ठानलाई पुनः सक्रिय बनाउने प्रक्रिया अघि बढ़ाएको हो। पोखरा महानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक धनराज आचार्यले बुधबार मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि महानगरपालिकाकी उपप्रमुख मंजुदेवी गुरूङको संयोजकत्वमा गठित सिफारिश समितिले कुलपति उपकुलपति तथा सदस्य सचिव सहित कुल 17 जनाको नाम सिफारिश गरेको थियो। समितिमा तीर्थ श्रेष्ठ र ज्ञान बहादुर थापा सदस्य रहनुभएको थियो। प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन्द प्रतीक्षा भाषा साहित्य उपकुलपतिमा तिलक पूर्जापुन मगर कला तथा साहित्य र सदस्य सचिवमा जीवन दाहाल लोकगीत तथा संगीतबाट रहनु भएको छ। त्यसै गरी प्रज्ञा परिषद सदस्यमा श्रीजङ गुरूङ नृत्य तर्फबाट हरेराम जोजीज्यू फाइन आर्ट ललित कलाको तर्फबाट दिलीप गायक संगीत तथा वाद्यवादन प्रमिला ताम्राकार तुलाचन रंगमंच तथा अभिनयबाट रहनु भएको छ। प्रज्ञा सभा सदस्यमा कल्पना चिलुवाल साहित्यबाट कृष्णप्रसाद गौतम संस्कृतिबाट गमबहादुर परियार गम्भीर वर्देवा नृत्य निर्देशन तथा कलाकारबाट ज्योति गुरूङ फाइन आर्ट ललित कलाबाट नवराज अधिकारी लेखनाथ साहित्य प्रतिष्ठानबाट प्रेमराज अधिकारी लोकगीत संगीत तथा गीतकारबाट भास्कर धोष श्रेष्ठ संगीत तथा ब्याण्ड रविन्द्र माकाजु साहित्य तथा इतिहास रीता पहाड़ी साहित्य तथा कला र शिवहरी ढुंगाना लोक तथा दोहोरी गीत संगीतबाट रहनु भएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति पदमराज ढकाल 2077 साल फागुन 19 गते गएको 3 वर्षको लागि नियुक्त हुनुभएको थियो। उहाँको कार्यकाल 2080 फागुन 18 गते सकिएपछि प्रतिष्ठान झण्डै 2.5 वर्षसम्म नेतृत्वविहीन अवस्थामा रहेको थियो। यस अवधिमा प्रतिष्ठानका गतिविधि लगभग ठप्प भएका थिए। यसबीच प्रतिष्ठानको कार्यालय पनि दरबार थोक स्थित मासिक 22,000 रूपियाँ भाड़ा तिर्ने कार्यालयबाट पृथ्वी चोकमा स्थानान्तरण गरिएको छ। मनोनयन पत्र हस्तान्तरण गर्दै कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले अघिल्लो कार्यकालमा देखिएको कमी कमजोरीलाई सम्बोधन गर्दै प्रतिष्ठानमा सम्बन्धी ऐन संशोधन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिले प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था हटाएर अब कुलपति र सदस्य सचिवलाई पूर्णकालीन फुल टाइम जिम्मेवारीको व्यवस्था समेत मिलाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गरिएको रासोपाले जनाएको छ। बैठकले पार्टीको विधानको व्यवस्था अनुसार सभापति सहित उपाध्यक्ष द्वय डाक्टर सोनिया वाग्ले र सोभिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असीम शाह, हरि ढकाल र निशा डाँगी रहने गरी पार्टी सचिवालय पनि गठन गरेको छ। रासोपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै कमी कमजोरी स्वीकार गरी त्यसबाट सिकाइ लिँदै पार्टीलाई थप सुदृढ बनाउने निर्णय पनि गरेको जनाएको छ। महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको वृहत अध्ययन गर्ने निर्णय पनि गरिएको छ। बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ। पार्टीको निर्णय अनुसार योग्य, इमान्दार र सक्षम उम्मेद्वार छनौट गर्ने प्रक्रियाको प्रारम्भिक चरणको रूपमा यो अभियान सञ्चालन गरिनेछ।

0: राजधानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब 1500 राहदानी उत्पादन तथा छपाई गर्न थालेको छ। विभागले पछिल्लो समय विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेको जनाएको छ। विभागले हिजो जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली नागरिकलाई सहज, सरल र छिटो, सुरक्षित र प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको उल्लेख गरेको छ। विभागका अनुसार पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ। बढ़दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको विभागले जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़ेको छ। ईपीएस लगायत वैदेशिक रोजगार, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। विद्युतीय राहदानी सम्बन्धी सेवा काठमाडौँमा मात्र सीमित नरहेको विभागले जनाएको छ। देशैभरका 77 जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत सेवा उपलब्ध हुँदै आएको छ। त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकले विदेश स्थित नेपाली नियोग मार्फत विद्युतीय राहदानी सम्बन्धी सेवा लिन सक्ने व्यवस्था समेत रहेको छ। आगामी दिनमा सेवाग्राहीको आवश्यकता र माग अनुसार सेवा विस्तार गर्दै प्रणालीलाई थप सुदृढ बनाउने विभागको योजना छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। हिजो बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएको तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई अस्ति भएको थियो भने प्रस्ताव प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई हिजो सम्पन्न भएको हो। समितिका सभापति बोधनारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम प्रस्तावित नामहरू सर्वसम्मत रूपमा अनुमोदन भएको घोषणा गरेको हो।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648-572-849।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8,
0: लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526
3: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा घुम्न आएका पर्यटक एवं यात्रीलाई रातको समयमा आकर्षक र सस्तोमा होटल मिलाइदिने भनी रोक्ने, बार्गेनिङ गर्ने, पिछा गर्ने जस्ता कार्य गरी अनावश्यक दुःख हैरानी दिएको भन्दै आठजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मातहतको सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले सोमबार राति बिरौटाबाट पाँचजना र हल्लनचोकबाट तीनजनालाई पक्राउ गरेको, उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थानमा स्वीकृति बिना कार्यक्रम आयोजना गरे कार्यवाही गरिने जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले सार्वजनिक स्थलमा राजनीतिक, धार्मिक, सांस्कृतिक तथा अन्य प्रकारका कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने जनाएको हो। हाल देशका विभिन्न स्थानमा राजनीतिक विचारधारा, धार्मिक तथा सांस्कृतिक गतिविधिको नाममा पूर्व स्वीकृत बिना सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्ने, भ्रामक सूचना फैलाउने तथा सामाजिक सद्भावमा असर पर्ने गतिविधि हुने क्रम बढ़िरहेको प्रति प्रशासन गम्भीर रहेको उहाँको भनाइरहेको छ। काठमाडौँ विश्वविद्यालय कमन एडमिनिस्ट्रेशन टेस्टमा मदरल्याण्ड मावि पोखराका विद्यार्थी दोस्रो र्याङ्कमै आउन सफल भएका छन्। उक्त प्रवेश परीक्षाको प्रकाशित नतिजा अनुसार अमृत तिमेन सिन्हाले दोस्रो र्याङ्कमै नाम निकाल्न सफल भएका हुन्। सानै कक्षादेखि मदरल्याण्डमा पढ़ेका अमृतले हालै मात्र विज्ञान संकायमा कक्षा 12 पूरा गरेका थिए। यति मात्र होइन, उनी सहित 9 जना विद्यार्थी टप 100 भित्र पढ्न सफल भएका छन्। परीक्षामा करिब 10,000 विद्यार्थी सम्मिलित भएका थिए।

पोखरा दश बुद्धचोकमा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड पोखराका कर्मचारीलाई लक्षित गरी साइबर अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले साइबर अपराधको पृष्ठभूमि तथा जोगिने उपायको बारेमा सहजीकरण गर्नुभएको थियो। सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक र लघुवित्त वित्तीय संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको सेवा केन्द्रका अध्यक्ष कुमारी मुना बास्तोलाले इन्टरनेटको पहुँच विस्तार र सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर अपराधको घटना बढ़ेको बताउनुभयो। नेपाल प्रहरीसँगको साझेदारीमा सेवा केन्द्रले समुदाय स्तरमा विकृति विसंगति नियन्त्रणको लागि कार्यक्रम गरेको जानकारी दिँदै वहाँले युवा विद्यार्थी तथा महिला समूहलाई लक्षित गरी साइबर अपराधबाट जोगिने उपायको बारेमा सचेतनामूलक कार्यक्रम गरेको उल्लेख गर्नुभएको छ। पोखरा महानगरपालिका 14 छिने डाँडाबाट प्रहरीले ठूलो परिणाममा खैरो हिरोन सहित दुईजनालाई पक्राउ गरेको छ। मंगलबार करिब साँझ 5:30 बजे उनीहरूलाई पक्राउ गरिएको हो। कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुरका 33 वर्षीय मनोज कुमार मगराती र म्याग्दीका 37 वर्षीय विश्वास पुन रहेका छन्। मगराती हाल पोखरा 14 शुभकामना टोल बस्दै आएका हुन् भने पुन पोखरा 10 मिलन टोल बस्दै आएका थिए। प्रहरीले उनीहरूको साथबाट 93 मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ। खानतलासीको क्रममा उनीहरूको साथबाट 2,81,500 रूपियाँ नगद र 4 थान मोबाइल समेत फेला परेको हो।

अवैध हुण्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र प्रसाद रिजाल पक्राउ परेका छन्। उनले 1,89,65,39,454 रूपियाँको क्रममा उनीहरूको साथबाट 2,81,500 रूपियाँ नगद र 4 थान मोबाइल समेत फेला परेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले राष्ट्रपति सी जिनपिङसँग भेट सुनिश्चित भए मात्रै चीन भ्रमणमा जाने अडान राख्नु भएको छ। लामिछानेले चिनिया पक्षसँग सो अडान राख्दा उहाँको भ्रमण मिति अझै तय हुन सकेको छैन। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौको पहिलो साता चीन जाने तयारीमा रहनुभएका लामिछानेले सीसँगको भेटलाई बटम लाइन जस्तो बनाएको उनी निकट नेताहरूले बताएका छन्। सरकारवालाले बाघ संरक्षण, प्रभावकारी व्यवस्थापन, चोरी निकासी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा हिजो चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागीले बाघको संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताएका हुन्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 सरकारले विभिन्न 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानिज तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन गर्न एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो। साथै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध र नियमित गर्ने विधेयक, आन्तरिक युवा वायु सेवा दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चयको ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको हो।

अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभाग सरदर स्थानको आसपासमा र तथा नेपालको पश्चिम भूभागको सरदर स्थान भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस, बागमती, गण्डकी प्रदेश तथा तराईका भूभागमा बादल लागेको हो। बागमती प्रदेशका केही स्थान, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ। त्यसको हिमाली भूभागका थोरै स्थानसम्म मध्यम वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र छट्याङसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति पनि देशैभर साधारणतया बादल लाग्नेछ। गए राति देशका धेरै स्थानमा पानी परेको थियो। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम बुधबार अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा पूर्वीय क्षेत्र प्रतीक्षारत प्रणालीलाई लक्षित गर्दै क्षेपास्त फरार गरेपछि दुई देशबीच पूर्ण शत्रुताको गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहको अखडामाथि समन्वयात्मक हवाई आक्रमण गरेका छन्। यसबीच स्टेट अफ होर्जुम

0: व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढेको हो। अमेरिकी सेनाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त आक्रमणको प्रयास विफल पारेको जनाएको छ। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 जनाको ज्यान गएको छ। कुमुताको एउटा सपिङ सेन्टरभित्र फँसेका मानिसको उद्धार कार्य समेत भएको छ। त्यहाँ 3 जनाको ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको नाम्बिबिया र नेदरल्याण्ड्स विरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जीतविहीन बन्दै टुंगाएको छ। बुधबार नेपालले आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसँग 57 रनको हार बेहोरेको हो। नेदरल्याण्डसको एफसी कम्बोक क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको 226 रनको लक्ष्य पछाएको नेपालले निर्धारित 48 ओभरमा सबै विकेट गुमाएर 168 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि घरेलु टोली नाम्बिबिया विरूद्धको दुवै खेलमा पनि हार बेहोरेको थियो। जीतसँगै नेदरल्याण्ड 2 अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। 38 अंक बनाएको टोलीले 31 खेलमा 17 जित र 10 हार बेहोरेको छ भने टोलीको 4 खेल रद्द भएको छ। हारसँगै नेपाल भने 24 अंकमा सीमित भएको छ। र गण्डकी प्रदेश सेपाक ताक्रो संघको 4 साधारण सभाको अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी प्रशिक्षक र सेपाक ताक्रो खेलको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। हिजो पोखरामा आयोजित साधारण सभामा विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाड़ी अञ्जना गिरी, दीक्षा आले, रश्मि गिरी, रूपेश अधिकारी, वसन्त गौतम, दिवसन राणाबाट र युवराज गुरूङलाई नगद सहित सम्मान गरिएको हो। यसै गरी सेपाक ताक्रोजका अग्रज खेलाड़ी याम बहादुर गुरूङ तथा खेल प्रेमी सुरेश भण्डारी, कृष्ण श्रेष्ठ, नारायण थापालाई खेलको विकास र प्रबन्धनमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको संघले जनाएको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदाजाँदै प्रमुख समाचारका शीर्षक पुनः एकपटक। आन्दोलनरत चिकित्सक र सरकारबीच 5 बुँदे सहमति। आजदेखि अस्पतालका सबै सेवा खुल्ने। बिजनेस नपाएपछि 15 दिन स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दै। सुनसरी घटनापछि सर्वदलीय अपील। पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह। झण्डै 2.5 वर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले पायो नयाँ नेतृत्व। कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त। दैनिक 1500 ई राजधानी छपाई। 3 महिनाभित्र प्रणाली स्थिर हुने। अन्तर्राष्ट्रिय खबरतर्फ अमेरिका इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो। र खेल खबरमा आईसीसी लीग 2 अन्तर्गत नाम्बिबिया र नेदरल्याण्ड्स विरूद्धको श्रृंखलामा नेपाल जीतविहीन। प्रतिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबैले बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 0614510000,
3: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
5: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
7: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
6: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याबा कोपिम ओछे।
7: हजुर किमे झोको लाई नि छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव यार मोहै
6: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
6: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15, 98-565-35-8-15। प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान मि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458-4।
9: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np
9: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569972 77।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256537526।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
17: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
16: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
17: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
16: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: उपलब्ध छ।
21: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
22: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Ensuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979393।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: भरोसाको यो यात्रा बिग मार्ट

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9855600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: खुट्टु खुट्टु पियो या सिप मा रमायो, अब गर डील लाइक किंग चीज को हरी।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 समसामयिक तथा सामाजिक विषयवस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
3: नमस्कार रेडियो नभन 93.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। आजको बैठकको आजको श्रृंखलामा हामी उपस्थित छौं प्राविधिक साथी अरविन्द सहित म सञ्जय। हामीले हिजोको अंकमा पोखराका प्रख्यात माइन्डफुलनेस प्रशिक्षक तथा मोटिभेटर विकल सेचनसँग अत्यन्तै सान्दर्भिक विषयमा कुराकानीको शुरूआत गरेका थियौं। हिजो हामीले अहिलेको यो भागदौड़पूर्ण जीवनशैलीमा मानसिक शान्तिको महत्व र माइन्डफुलनेस अर्थात सचेतनाको आधारभूत अवधारणा बारे चर्चा गरेका थियौं। हिजो निर्धारित समय अभावका कारण हामीले उक्त कुराकानीलाई पूरा गर्न सकेका थिएनौं र आज हामीले फेरि उक्त अन्तर्वार्ताको बाँकी भाग लिएर उपस्थित भएका छौं। आजको यस भागमा हामी उहाँसँग तनाव व्यवस्थापनका व्यवहारिक अभ्यास, नकारात्मक विचारलाई कसरी नियन्त्रण गर्ने र जीवनमा आउने निराशा र थकानलाई चिरेर कसरी निरन्तर अगाडि बढ़ने भन्ने विषय र थप खुशी कसरी हुने भन्ने विषयमा कुराकानी गर्नेछौ। यदि तपाईँले हिजोको भाग छुटाउनु भएको थियो भने पनि चिन्ता नलिनुहोस्, आज यो बसाईबाट तपाईँले मनलाई शान्त र एकाग्र राख्ने थुप्रै महत्वपूर्ण मन्त्रहरू पाउनुहुनेछ। आउनुहोस् जहाँबाट हामीले हिजोको कुराकानीलाई बीट मारेका थियौं, आज हामी त्यहीबाट निरन्तरता दिँदैछौ।
4: तपाईँको यो हुन्छ नि तालिमहरू लिइसकेपछि सुनिसकेपछि विचारहरू सुनिसकेपछि मानिसहरू किन यति धेरै प्रभावित हुन्छन् तपाईँलाई के लाग्छ?
5: यसै भन्छन् होइन, मलाई पनि त्यो किसिमको एकछिनको आत्मसन्तुष्टि आउँछ। त मलाई लाग्छ कि मलाई के लाग्छ भने यो कोभिडपछि मैले आफैले अनलाइन तालिम लिन थालेपछि मलाई के महसुस हुन्छ भने सिकाइ भन्ने कुरा निरन्तर होइन कन्टिन्युस लर्निङ प्रोसेस भन्छ नि, कन्टिन्युस लर्निङ प्रोसेस सिकाइ निरन्तर हुनुपर्छ। तर हामी तालिमको नाममा एक दिन दुई दिन म्याक्सिमम् तीन दिन दिन्छौँ हामी, के न पाए जस्तो उनले महसुस गर्छ। तर त्यो सिकाइ त्यो बुझाइ त्यो सिपहरू स्थायी त हुँदैन, त्यो बिचमै लोप भएर जान्छ, त्यो मोटिभेसनै खत्तम हुन्छ।
4: मोटिभेसन ठुलो हो कि भिजन ठुलो हो कि त्योभन्दा ठुलो चाहिँ एक्सन के लाग्छ?
5: सबभन्दा ठुलो भनेको साइलेन्स हो, मौनता हो। प्रार्थना र मौनतामा के फरक छ भन्छ कि प्रार्थना प्रार्थना भनेको तपाईँ भगवान्सँग कुरा गर्नु हो अरे, ईश्वर जुन मान्छेले आस्था राख्छ नि, प्रार्थना भनेको ईश्वरसँग कुरा गर्नु हो अरे। ध्यान साइलेन्स मौनता भनेको ईश्वर तपाईँसँग कुरा गरिरहेछ, तपाईँ भित्र ईश्वरले कुरा गरिरहेछ तपाईँलाई, त्यो विवेक तपाईँ भित्रै त्यो उत्पन्न भइरहेको छ, त्यो सुन्न सक्नु भन्ने कुरा। त्यसकारण मनलाई मलाई यो दक्षिणको सद्गुरु हुनुहुन्छ नि वासुदेव भन्छ के भने सद्गुरु हुन्छ नि तामिलनाडुको, उहाँको कुरा मलाई राम्रो लाग्यो कि जुनसुकै ध्यान साधना लगाएर गर्नुहोस्, सम्पूर्ण ध्यानको विधिको एउटै उद्देश्य हो मनलाई शान्त र स्थिर गर्नु। जबसम्म हामीले मनलाई शान्त र स्थिर गर्न हामी सिक्दैनौँ अनुभव गर्दैनौँ, हाम्रो क्षमता जति विकास हुनुपर्ने हो नि त्यति हुँदैन भन्ने मान्यता। अहिले ध्यानको चाहिँ चारवटा फाइदा नेतृत्व विकास र कर्पोरेट वर्ल्डमा पनि कुरा महसुस गरिरहेको छ अहिले। यी मल्टी बिलियन कम्पनीका चाहिँ सिइओ साहबहरू उनीहरू चाहिँ अहिले 14 दिन 15 दिनको ध्यान शिविरमा गएर शान्त भएर आएर आनन्द आएपछि दोस्रो तेस्रो दर्जा र उहाँका कर्मचारीहरूलाई पनि शिविरमा पठाइरहेका छन्। त्यो अभ्यास सुरु भइसक्यो अमेरिकामा। यहाँ के तनाव छ र उनको तुलनामा हेर्दै नेपालमा के तनाव छ? तनाव छैन, जति अमेरिकामा तनाव छ नि, विद्यार्थीहरूलाई कर्मचारीहरूलाई अफिस जाने मान्छेहरूलाई यति तनाव छ, त्यहाँ समयमा पुग्नु पर्यो, त्यत्रो ट्राफिक छ त्यहाँ, होइन फेरि कतिखेर गोली कहाँबाट चल्ने हो भन्ने कुरा पनि उनीहरूलाई चाहिँ चिन्ता छ। फेरि यस्तो परिवेशमा बसिरहेको छ, एक दिन काम गऱ्यो भने खान पनि गाह्रो छ।
4: मानिसहरू अहिले एकदम अशान्त छन् होइन, तनाव रहित त कोही पनि मानिस छैनन्। यो सबै कहाँबाट आउँछन्? कहाँबाट सिर्जना आउँछ अशान्त तनावहरू छन्?
5: अशान्त मन वर्तमानमा नहुने अशान्तको मुख्य कारण हो भन्ने मन जतिखेर जहाँ हुनुपर्ने हो नि खाने बेलामा खानामा आचार्य रजनीशले भन्नुहुन्छ कि आध्यात्मिक भनेको ठुलो कुरा होइन कि यो किन यो आध्यात्मिक विकास भन्नेलाई किन तपाईँहरूले ठुलो बनाइराख्नु भएको छ व्यक्ति आध्यात्मिक हुनु भनेको वर्तमानमा जिउनु हो खाने बेलामा खानामा रमाउनु हो खानाको स्वादमा ध्यान दिनु हो चपाउनु हो मनमनै त्यो खाना तयार पार्नेलाई कृतज्ञता भाव व्यक्त गर्ने हो त्यो किसानलाई जस्तै यो हाम्रो पौषमा ल्याइदिएको छ हिँड्ने बेलामा हिँड्ने हो काम गर्ने बेलामा काम गर्नु हो मनलाई वर्तमानमा ल्याउनु हो शरीर त वर्तमानमा छ नि त मन कहाँ छ मन त भड्किरहेछ अमेरिकाको विभिन्न अध्ययनले यो पुष्टि गरेको छ कि तपाईँ हामी यस्तो बाइक्सहरू पनि शिक्षित बाइक्सहरू जो कर्मचारीहरू छन् 47% उनीहरूको ध्यान काममा छ अरे 47% मात्रै उनीहरू इमान्दार नभएर होइन उनीहरू कर्तव्यनिष्ठ नभएर होइन त मनको स्वभाव भड्किरहेछ कहिले कता रहेछ 47% मात्रै काममा रहेछ त हाम्रो ध्यान यसको मतलब हाम्रो मनलाई एकाग्र गर्ने शान्त र स्थिर गर्ने अभ्यास हामी जारी गर्न सक्यो भने 47%बाट 55-60% पनि हुनसक्छ आखिर त्यो फाइदा त कम्पनीलाई नै भयो नि त होइन त्यसले पनि कर्पोरेट वर्ल्डमा पनि त्यो ध्यान साधना योग ल्याउनु पर्छ भन्ने मान्यता भइरहेछ अमेरिकातिर
4: लामो समयदेखि व्यक्तित्व विकास नेतृत्व विकासमा हुनुहुन्छ यो तालिम निरन्तर रूपमा तपाईँहरू लागिराख्नु भएको छ अहिले विशेष गरेर म अलिकति थोरै राजनीतिक परिप्रेक्ष्यलाई जोड्न चाहन्छु अहिले नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भने चाहिँ युवा नेतृत्वहरू होइन वा राजनीति पनि युवा नेतृत्वहरू खोजिरहेका छन् युवा नेतृत्व जो राजनीतिमा आउन चाहन्छन् उनीहरूलाई चाहिँ यो नेतृत्व विकासको तालिम कति आवश्यक हुन्छ
5: सबभन्दा बढी आवश्यकता छ राजनीतिमा आउनलाई होला जस्तो लाग्छ जस्तै जनताले म्यान्डेट दिएको छ नि त यो 5 वर्षको लागि तपाईँले चाहिँ सुशासन होइन सुशासन दिनुहोस् हामीलाई स्वास्थ्य शिक्षा रोजगार दिनुहोस् हामीलाई भन्ने जुन जनताको आम चाहना छ नि नेताहरू चाहिँ सबभन्दा अशान्त देखिन्छ वास्तवमा शान्त हुन सक्ने क्षमता नभएर होइन शान्त हुन हाम्रो वास्तविक स्वभाव भनेको शान्त र स्थिर नै हो हामी जन्मिँदाखेरि हामी शान्त र स्थिर थियौँ आमाको गर्भमा हामी 9 महिना हुँदाखेरि हामीलाई त्यो अद्भुत आनन्द थियो हामीलाई आनन्दै आनन्द थियो संसारमा जन्मिएपछि बल्ल पीडा अनुभूति हुन थाल्यो त्यसपछि मनको विकास हुन थाल्यो अनि मनमा नेगेटिभ पोजिटिभ सबै कुराहरू चाहिँ विकास हुन थाल्यो होइन वातावरणले समाजले संस्कृतिले प्रभाव पार्न थाल्यो नि हो त्यसरी के मेन कुरा चाहिँ के हुन्छ नि चाहे तपाईँ चाहे राजनीतिमा होस् तपाईँ शिक्षामा होस् कुनै पनि क्षेत्रमा होस् मन शान्त र स्थिर हुन जरुरी छ सबभन्दा त अझ महत्त्वपूर्ण म त्यसमा देख्छु शिक्षाशास्त्र अध्ययन संस्था छ नि जहाँ शिक्षकहरूको उत्पादन हुन्छ नि शिक्षकहरू नै यो अनुभूति दिनुपर्छ मन शान्त र स्थिरको मन शान्त र स्थिर भए खुसीको अनुभूति हुन्छ जो शिक्षक खुसी छ खुसी त बाँड्ने त हो नि त होइन तर आज शिक्षक पनि तनावमै छ ध्यानको उद्देश्य तनाव होइन रहेछ वास्तवमा ध्यानको भन्छ नि एकदम टेन्सन भयो म ध्यान गर्न चाहन्छु भन्छ नि त ध्यानको उद्देश्य के पाउनलाई नि होइन वास्तवमा शान्त भएर आफूलाई हेर्नु अरे मनमा शरीरमा के भएछ भन्ने कुरा साँची भावले आफूलाई हेर्नु अरे के भइरहेछ बिना मूल्याङ्कन हेर्नु मात्रै अरे अनुभव गर्नु अरे के भइरहेछ कुनै ठिक बेठिक मूल्याङ्कन नगर्नुहोस् भन्छ कि मलाई एउटा प्रसङ्ग मैले गाँच्न मन लागे जब गौतम बुद्ध उहाँ बुद्धत्व प्राप्त गर्नुभएको थियो सधैँ चाहिँ उहाँले चौतराको मुनि बसेर शिष्यलाई प्रवचन दिइराख्नु भएको थियो ध्यान सिकाउनु भएको थियो त्यो ताकाको तथाकथित पण्डितहरू आएर हे सिद्धार्थ गौतम 6 वर्षको कठोर परिश्रम गरेर तैँले के पाइस् बुद्ध क्षण शान्त भयो अनि उहाँले जवाफ दिनुभयो मैले केही पनि पाएन भन्छ अनि उनी हाँसे दाजुभाइ दिदीबहिनीहरू खुद सिद्धार्थ गौतमको मुखबाट सुन्नुभयो केही पनि पाएन रे यो ढोङ हो तपाईँहरूको समय बर्बाद उसको समय बर्बाद हामीले भनेको थियौँ यो ढोङ हो भनेर अनि उनी हाँस्दै फर्केर जान भएका थिए सिद्धार्थ गौतम बुद्धले उहाँले भन्नुभयो महाशय एकछिन पख्नुहोस् न पाउनु त मैले केही पनि पाएन 6 वर्षको कठोर ध्यान साधनाबाट मैले केही पनि पाएन त मैले के गुमायो सुनेर जानुहोस् न के गुमायो तिमीले काम बासना लोभ लालच अहंकार बदलाको भाव यी मनका विकृतिहरू मैले गुमाएको छु सो ध्यान के प्राप्त गर्नलाई होइन वास्तवमा आफूलाई हेर्दै गएपछि सासलाई हेर्दै गएपछि मन शान्त र स्थिर हुन्छ मन शान्त र स्थिर भएपछि मनबाट हुने जति पनि विकार छ नि त्यो आफै शान्त हुन्छ आचार्य रजनीशले यो पनि भनेको छ कि ए गौतम बुद्ध तिब्बतीहरूको धर्मगुरु दलाई लामाले भन्नुभएको थियो आठ वर्षको बालकलाई हरेक मुलुकको सबै आठ वर्षको बालकलाई सही ढङ्गबाट योग साधना सिकाउने हो भने एक पुस्ताभित्र यो संसारबाट हिंसाको अन्त हुन्छ भनेर छ ध्यानमा त्यो शक्ति छ भने त्यो शक्ति छ ध्यानमा आचार्य दर्शन जसरी विभिन्न ठाउँमा भन्नुभएको छ उहाँले कि बच्चाहरूलाई अनुशासन सिकाउनु पर्दैन यो गर ऊ नगर भनेर नैतिक शिक्षा दिनु पर्दैन सास हेरेर शान्त भएर उसले सास हेर लगाउनुहोस् सास भित्र बाहिर सास मन शान्त भएपछि मनबाट विकार हुनु छ त्यो पनि आफै अन्त हुन्छ भन्ने किन मन व्यवहार र मन जोडेको छ नि जब मन शान्त हुन्छ त व्यवहार पनि शान्त हुन्छ नि यस्ता आध्यात्मिक गुरुले यस्ता कुराहरू हाम्रो सामान्य ल्याउनु भएको छ भन्ने कुरा
4: अघि हामीले नेतृत्वको सन्दर्भमा चर्चा गर्यौं र विशेष गरेर हामी नेतृत्वप्रति अलिक दोष देख्छौ विशेष गरेर नेपालको नेतृत्वहरू अलि लिडरसिप भएन होइन लिडरसिपले गर्दाखेरि यो सबै कुराहरू हामी बिहोरिरहेका छौं भनेर भन्छौं लिडरसिपमा हुनुपर्ने गुणहरू चाहिँ के हो के गर्नुपर्छ लिडरले चाहिँ
5: अहिले पछिमा मुलुकहरूमा यी कर्पोरेट लिडर्सहरू छ नि सिइओ साहबहरू ठुल्ठुला कम्पनीका मालिकहरू यो ध्यान साधनाको माध्यमबाट उनीहरूले चाहिँ माइन्डफुल लिडरसिप भन्ने नयाँ कोर्स सुरु भइसकेको छ अमेरिकातिर माइन्डफुल लिडरसिप भनेको त्यो लिडरसिप हो जो सचेत छ म सचेत छैन यो पलमा म मेरो क्याबिनेटको मिनिस्टरसम्म कुराइरहेको छु या म एउटा द्वन्द्व पीडित म कुराइरहेको छु या कुनैसँग म कुरा गरेको छु यो पलमा त्यो व्यक्तिको बारेमा मेरो मस्तिष्कमा या अरू कुनै विपक्षी दलको नेताहरूसँग म बोलिरहेको छु उनीहरू मेरो टिक्का टिप्पणी गुनासो गरिरहेका छन् त्यो पलमा यदि म सचेत छैन कि मेरो मनमा नकारात्मक कुरा भइरहेको छ मलाई रिस उठिरहेको छ मलाई चाहिँ एकदम आक्रोश भइरहेको छ भित्र यसबारेमा म सचेत छैन भने त्यो व्यक्तिसँग मेरो दुर्घटना हुन कति टाइम लाग्छ र होइन त भन्छु सबभन्दा पहिलो गुण भनेको सचेत मानियो टु बी अवेर जागरूक हुनु हो एउटा प्रसङ्ग मैले गाँसिहालेँ जब गौतम बुद्ध उहाँ चाहिँ निर्वाण प्राप्त भएको थियो होइन इन्लाइटमेन्ट भएको थियो उहाँ जङ्गलमा हिँड्दै हुनुहुन्थ्यो एउटा किसानले पहिलो पटक उहाँलाई देखेको छ कि परबाट एकजना युवक आइरहेछ पहिलो वस्त्रधारी कति सालेन कति उज्यालो को यो यस्तो मनुष्य त मैले कहिले पनि देखेको छैन मनमनै भन्दै थियो बुद्ध नजिक आउनुभयो र उहाँले भन्नुभयो महाशय माफ गर्नुहोस् हजुरलाई मैले अवरोध गरे को हो तपाईँ तपाईँ स्वर्गको दूत होइन तपाईँ जादुगर होइन तपाईँ साधारण मनुष्य हुनै सक्दैन यस्तो उज्यालो शान्त स्थिर तपाईँ को हो तपाईँ भगवान हो स्वयं को हो तपाईँ बुद्धले तीनवटा शब्द भनेका थिए आई एम अवेक म जागरूक हुँ म सचेत हुँ हाम्रो वास्तविक स्वभाव भनेको हाम्रो हामी सचेतता रहेछ त्यो अनुभूति गर्न सक्नु नेताले र अहिले पछिमा चाहिँ प्रशिक्षकहरूले द माइन्डफुल लिडरसिपको ट्रेनिङमा उनीहरूले के भनेका छन् भने चारवटा क्षमताको विकास पाँचवटा विकासको क्षमता हुनुपर्छ भनेर चाहिँ एउटा सेल्फ अवेरनेस भन्छ नि आफू बारेमा सचेत हुनु पर्यो मनमा इमोसन्स फिलिङ्स मलाई यहाँ के भइरहेछ भन्ने कुरा म सचेत हुनु पर्यो मेरो आसपासमा के भइरहेछ भन्ने कुरा म सचेत हुनु पर्यो सेल्फ अवेरनेस नम्बर टू सेल्फ म्यानेजमेन्ट भन्छ कि म सचेत छु भने मेरो क्रोध काम बासना ईर्ष्या डा जलन लाई मैले त्यतिखेर हेर्न सक्छु र मैले त्यतिखेर त्यसलाई विस्थापन गर्न सक्छु मैले सेल्फ म्यानेज गर्न सक्छु मैले आफूलाई आफ्नो इमोसन्सहरूलाई मैले म्यानेज गर्न सक्छु, व्यवस्थापन गर्न सक्छु. सेल्फ अवेरनेस, सेल्फ म्यानेजमेन्ट, यो दुइटा भएपछि सोसियल अवेरनेसले म सचेत भयो भने मेरो क्याबिनेटमा, मेरो पार्टीमा, मेरो समुदायमा, मेरो राष्ट्रमा विविध होइन जात जातीय छ नि, विविधता छ नि त. सेल्फ अवेरनेस, सेल्फ म्यानेजमेन्ट, सोसियल अवेरनेस, यो विविधताको बारेमा सचेत हुनु हो. अनि त्यसपछि त्यो भयो भने अनि रिलेसनसिप बिल्डिङमा चाहिँ के सम्बन्धलाई सुमधुर विकास गर्न सकिन्छ. त्यो भयो भने अनि रेस्पोन्सिबल डिसिजन मेकिङ भन्छ नि. अहिले सोसियल एन्ड इमोसनल लर्निङ भन्ने कुरा अहिले पाठ्यक्रममा आइसकेको छ. हामी सामाजिक प्राणी हौ, समाजमा बस्दाखेरि हाम्रो इमोसन्सहरू, हाम्रो भावहरू, विचारहरू नमिल्न सक्छ, द्वन्द्व हुन सक्छ, द्वन्द्व हुन्छ. त द्वन्द्वको बेलामा मैले आफ्नो नेगेटिभ भावहरूलाई, इमोसन्सहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त म सचेत हुनु पर्यो नि. त्यो भयो भने, त्यो भएपछि मात्र म रेस्पोन्सिबल डिसिजन मेकिङ. यो पाँचवटा कोर सिपहरू लिडरसिपलाई नभई नहुने हो. सेल्फ अवेरनेस, सेल्फ म्यानेजमेन्ट, सोसियल अवेरनेस, रिलेसनसिप बिल्डिङ र रेस्पोन्सिबल डिसिजन मेकिङ. यो पाँचवटा सिपको विकासको जग भनेको सेल्फ अवेरनेस, ध्यान, मन शान्त र स्थिर हुन जरुरी छ.
4: मानिसहरू अलि आजकल अलि अध्यय हुन थालेका छन्, हामीलाई अलि चाँडै नतिजा चाहिन्छ. केही काम गर्दाखेरि चाहिँ हामी त्यसको नतिजा एकदमै चाँडै खोज्छौँ. हामीसँग त्यो धैर्य गर्ने खालको क्षमता छैन. यो किन भइरहन्छ? यो धैर्यता कसरी चाहिँ अप्नाउने?
5: मेरो अनुभवमा हेर्दाखेरि कहिले म गाडी, आजकल म गाडी हिँड्छु, गाडीमा हिँड्छु नि, धेरै वर्ष गाडी चलाउन थालेको. त्यो मितेरी पुल छ, त्यहाँबाट म छँदै जानुपर्छ. पहिले नै मेरो मनमा आउँछ कि त्यहाँ अर्को गाडी आयो भने, मोटरसाइकल आयो भने फेरि त्यहाँ रोक्नु पर्यो. यसो हेरेँ मैले आफूले महसुस गरेँ कि त्यो 45 सेकेन्ड, एक मिनट मान्छेले धैर्य गर्न सक्ने रहेछ कि. मेरो मनको प्रवृत्ति पनि म हेरिरहेछु मैले नजिकबाट. है, त्यो व्यक्ति धैर्य हुनसक्छ जो व्यक्ति शान्त छ. अधैर्य त हुन्छु त्यो पलमा मलाई एहसास भयो भने यो मेरो मन हो भने आफूलाई चाहिँ शान्त राख्छ. ट्राफिक ज्याम छ होइन, हामी ध्यान साधना गर्दाखेरि आधा घन्टा, एक घन्टा बस्न सक्छौँ. तर ट्राफिकमा किन 30 सेकेन्ड, 45 सेकेन्ड पनि हामीलाई ओहो के भएको यस्तो भनेर हामी कम्प्लेन गर्न थाल्छौँ कि मनमा त त्यो कुरा आउँछ. तर यदि हामीले आफूलाई हेर्ने हाम्रो अभ्यास छ भने त्यो अधैर्यतालाई धैर्यतामा ल्याउन सकिन्छ. के सबै कुरा चेतनाकै कुरा रहेछ? सायद म कति सचेत छु, म भित्र के भइरहेछु.
4: अहिलेका युवाहरूले चाहिँ के कुराहरूलाई बढी आत्मसात गर्नुपर्छ, के कुरा सिक्नुपर्छ?
5: सिक्ने पनि कुरा धेरै छन्. जिन्दगी एउटा किताब हो, सिक्नु पनि कुरा धेरै छन्. तर सबभन्दा पहिलो कुरा सिक्नु पनि कुरा मन शान्त र स्थिर हो, आफूलाई हेर्ने. त्यो कुरा त सिक्नै पर्यो, अरू पछि सिकौँ न. यो कुरा त सिक्नै पर्यो. सेल्फ लभ भन्छ नि, आफूलाई हेर्नु भनेको आफूलाई प्रेम गर्नु हो. आफ्नो मनलाई हेर्नु, नेगेटिभ विचार आएछ भने त्यसलाई शान्त गर्नु. शरीरमा चाहिँ के भन्छ नि, कहाँ मेरो शरीर यति बुद्धिमानी छ कि मलाई कहाँ भयो, के भएछ भन्ने कुरा मेरो शरीरले मलाई सङ्केत गरेको हुन्छ. त्यो आवाजलाई मैले पहिचान गर्न सकेको सके छैन. यदि मन शान्त र स्थिर छ भने मेरो मनले के भनिरहेछ, मेरो शरीरले के भनिरहेछ, के सन्देश दिइरहेछ, यतिखेर म के गर्नुपर्ने हो भन्ने कुरा धेरै कुरा त आफ्नै मन र शरीरले भनिरहेको छ नि. तर हामी सचेत छैनौँ. सबभन्दा पहिलो युवाहरू सिक्नुपर्ने भन्ने कुरा नि योग, ध्यान साधना नि हो. स्वास्थ्यलाई, मन र शरीर दुवैलाई हेर्नुपर्छ.
4: युवाहरूमा चाहिँ अहिले देखिएको सबैभन्दा ठूलो समस्या चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई? उनीहरूमा चाहिँ देखिने अल्छीपन वा भनौँ नयाँ च्यालेन्ज एक्सेप्ट गर्न नसक्ने डर वा दिशाहीनता,
5: धेरै कुरा छन् यसमा. जेसिसमा मैले जेसिसमा लागेपछि यस्तै एउटा गोल सेटिङ भन्ने कि गोल सेटिङ भन्ने कुराहरू हामीले सिकाउँथ्यो. लक्ष्य के हो, लक्ष्य र चाहिँ के हुन्छ नि उद्देश्यमा के फरक छ होइन अनि यो लक्ष्यमा पुग्नुको लागि मैले कस्ता किसिमका फुटकिलाहरू मैले पार गर्नुपर्छ सिक्ने क्रम हो नि त सबै धेरै कुरा छ सिक्नुपर्ने कुराहरू के व्यक्तिको विकास र नेतृत्व विकासमा सिक्नुपर्ने कुराहरू धेरै छन् रिसोर्सले धेरै कुरा हाम्रो सामान ल्याइसकेको छ है त्यो सबै सिकाइ अर्थपूर्ण हुनुको लागि ममा ध्यान हुनै पर्यो म सचेत हुनै पर्छ सिकाइ म हरेक प्रशिक्षणमा म भन्ने गर्छु कि लर्निङ इज द मोस्ट इम्पोर्टेन्ट स्किल इन द 21st सेन्चुरी 21 शताब्दीमा मात्र होइन आउने धेरै शताब्दीसम्म पनि सिकाइने सबभन्दा महत्त्वपूर्ण सिप हो यदि मेरो प्रतिद्वन्दी भन्दा म एक कदम अगाडि बढ्न चाहन्छु भने या बिजनेस होस् या प्रोफेसनमा होस् म सिक्नै पर्छु यो सिकाइकै कमी छ अहिले किताब घोक्यो एमए लियो ब्याचलर्स पास गर्यो सिद्धियो न सिपको विकास न ज्ञानको विकास आत्मज्ञान त टाढा कुरा हो सिक्नु पर्छ एउटा कुरा मलाई के फाइदा भयो जस्तो लाग्छ भने जिसिसमा लागेर मेरो झुका पनि सिकाइमा रहेछ भने मलाई महसुस हुन थाल्यो कि सिकाइ हाम्रा भूतपूर्व राष्ट्रिय अध्यक्षज्यूहरूले प्रशिक्षकहरूले विभिन्न सम्मेलनहरूमा अधिवेशनहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुन्थ्यो म त्यहाँ गएर बस्थेँ सुन्थेँ गोरखपुरबाट मोटिभेसनल किताबहरू मगाउँथ्यौँ हामीले दिल्लीबाट मगाउँथ्यौँ पछि पछि अमेरिकाबाट पनि मगायौँ होइन सिक्ने मेरो घरमा सबभन्दा मूल्यवान भनेको मेरो किताब नै हो मेरो छोरा अहिले उहाँ छ पहिला मेरो भान्जीहरूलाई मेरो भान्जाहरूलाई मैले रिक्वेस्ट गर्थेँ मेरो साथीहरूलाई लाउनु यो किताब पठाइदिउँ भनेर अहिले मेरो छोरा जुन चाहिँ छोराले पठाइदिन्छ अहिले किताबहरू म उतैबाट मगाउँछु त्यस्तो किताबहरू आफ्नो क्षेत्रमा अगाडि बढ्नुको लागि सिक्नै पर्छ यो सिकाइ कमी छ अहिले
4: मानिसहरू अलिक सहजता खोजिरहेका हुन्छन् आफू अहिले जुन अवस्थामा अब भनौँ न अब नयाँ कामप्रति त्यति धेरै रिस्क लिन नचाहने यो कम्फर्ट जोनबाट चाहिँ निस्कनको लागि चाहिँ मानिसहरूलाई के कुराले रोकिरहेको हुन्छ
5: कम्फर्ट जोनमा बस्ने हो भने हामी अगाडि बढ्न सक्दैनौँ अवश्य पनि हो अब अहिलेको अभिभावकहरू पनि कति सचेत छन् आफ्नो छोराछोरीलाई कसरी हुर्काइरहेका छन् अहिले हाम्रो नाति नातिनीहरूलाई हामी कसरी हुर्काएका छौँ सबै कुरा बाबा आमाले गरिदिने हो भने त कम्फर्ट जोनमै गयो उनीहरू होइन यो सिकाइ भन्ने कुरा चाहिँ टिन एजको उमेरदेखि नै हामीले आफ्नो नाति नातिनीहरूलाई छोराछोरीहरूलाई चाहिँ सबै कामलाई नै गर्न दिनुपर्ने रहेछ कि वास्तवमा गल्ती गर्छ त्यो गल्तीबाट उसलाई झपाड्ने भएन उसलाई के सिक्यो त तिमीले के त गल्ती भयो त यसबाट तिमी के सिक्यो भन्ने कुरा उसबाट पनि सोच्ने सक्ने क्षमताको विकास गराउने हो एउटा कुरा चाहिँ तपाईँले भन्नुभयो नि आँट नसक्ने कुरा भन्नुभयो नि शिक्षामा तिनवटा कुराहरू डिफेक्ट देखिया छन् कि अमेरिकामा मात्र होइन सन् 1950 भनेको कुराहरू आज हाम्रो राष्ट्रमा पनि त्यो कुरा लागू हुन्छ थ्री डिफल्ट्स भन्छ कि हरेक शिक्षा प्रणालीमा प्रायः तिनवटा त्रुटि छ अमेरिकामा पनि त्यो बेलामा थियो अहिले पनि छ डाक्टर विलियम ग्ल्यासर मेडिकल डाक्टर हो उहाँ साइकियाट्रिस्ट हो उहाँले पत्ता लगाउनु भएको कुरा तिनवटा डिफेक्ट छ एक त सोच्नुको लागि पर्याप्त समय हामीले दिएको छैन कक्षामा विद्यार्थीहरूलाई सोच्नुको लागि पर्याप्त समय हामीले दिएको छैनौँ एउटा क्लासमा 35-40-42 विद्यार्थी छन् समय छ 45 मिनट 40 मिनट दिनको 8 पिरियड पढाउँछन् होमवर्क भनेको के हो ट्युसन भनेको के हो यसको म त क्लासमा बुझेन त्यो टप 8-10 बच्चाहरूले त जस्तो टिचर आए पनि उसले टिपेकै हुन्छ हरेक कक्षामा 8-10 बच्चाहरूले टिपेकै हुन्छ त बटम 15-20 कसरी माथि ल्याउने तिमीले केही पनि बुझेको छैन किन बुझ्न सक्ने क्षमता नभएर होइन बुझ्न सक्नुको लागि समय चाहिन्छ होला एउटै विधिबाट सबै बच्चाले बुझेनौ सोच्नुको लागि समय पर्याप्त छैन नभएको हुनाले नि होमवर्क दिएको छ घरमा गएर गरेर ल्याइन्छ भने घरमा जाने बित्तिकै दिदी बहिनी दाइले गरिदिन्छ या उसले साथीको सारेर ल्याइदिन्छ या गेस्ट पेपरबाट उसले क्वेसन एन्सर सारेर ल्याइदिन्छ अनि जुन कुरा गर्ने गुणस्तरीय छैन त्यो शिक्षकले करेक्सन गरिरहेको हुन्छ सोच्न सक्ने क्षमताको विकास भएको छैन भने त्यो बच्चाको आत्मबल कसरी बढ्यो त भन्नुहोस् त सोच्न सक्ने क्षमता सबभन्दा ठुलो कुरा हो एक त सोच्नुको लागि समय पर्याप्त समय छैन दिनको 8 पिरियड किन पढाउनु पर्यो भन्नुहोस् त म यो 20-30 वर्षदेखि मैले प्रश्न गर्दैछु कहीँ लेखेको छैन दिनको 8 पिरियड पढाउनुपर्छ भनेर 19 शताब्दीको सुरुबाट ब्रिटिसहरूले फ्याक्ट्रीको लागि चाहिने म्यान पावरको लागि जनशक्तिको लागि यी विषय पाउनुपर्छ भन्ने त्यो एउटा समझदारी मनेको रहेछ त्यहाँदेखि 8-7 विषय पाउने भयो हिसाब पढाएर गयो मैले हिसाबमा के बुझेँ बुझेन सोच्न पाएको छैन नेपाली आइहाल्छ अनि नेपाली पढायो पढायो मैले के बुझेँ भने सोच्न पाएको छैन इङ्ग्लिस आइन्छ आठ पिरियड आठ सब्जेक्ट दिनमा पढाउन जरुरी छ त मैले प्रश्न गरिरहेको छु पच्चिस तिस वर्ष मैले यो प्रश्न गर्न थालेको मैले लेखनाथमा स्कुल चलाउँदाखेरि मैले चाहिँ यो कुरालाई महसुस भएपछि मैले चाहिँ दिनको तीन पिरियडमा ल्याएको थिएँ हरेक विषयको पाठ्यभार के भन्ने कुरा पाठ्यक्रममा उल्लेखित छ यति घन्टा जस्तै म्याथ साइन्स इङ्ग्लिस नेपाली भन्ने कुरा साढे चार घन्टा रहेछ हप्तामा चालिस पैँचालिस मिनटको हिसाबले छ पिरियड साढे चार घन्टा रहेछ त्यसरी भए पनि साढे चार घन्टा पढाउनु पर्यो नि म्याथ जस्तो विषय फिजिक्स जस्तो विषय चालिस पैँचालिस मिनट भन्ने हो टिचर आउने जाने बच्चाले तह लाउँदाखेरि त आखिरमा तिस पैँतिस मिनट नै हो अनि पैँतिस चालिसजना विद्यार्थीहरूले खै बुझ्यो के बुझ्यो सोध्ने बुझेको छैन कि अनि त ट्युसनमा भार परेछ फेरि होइन आमालाई ट्युसनमा भार परिरहेको छ सिस्टम सिस्टमलाई नै म्यानेजमेन्ट साइन्सको एउटा जोरदार एउटा चाहिँ तथ्य के छ भने जब जब गुणस्तर सेवा र वस्तुमा गुणस्तर आउँदैन 85-90% दोष म्यानेजमेन्टको हो किन म्यानेजमेन्टले सिस्टम बनाउने हो हरेक बच्चाले सिक्न सक्छ तर सिस्टम ठिक छ भने हरेक बच्चाले सिक्न सक्छ कोहीले ढिलो सिक्छ कोहीले चाँडो सिक्छ त सिस्टम नै ठिक हुनु पर्यो भन्ने कुरा आइरहेको छ शिक्षकले त मिहिनेत गरिरहेको छ नि त बिचरा त शिक्षकले पनि यो सिस्टमभित्र काम गर्नु पर्यो भन्ने कुरा त्यो म्यानेजमेन्टले तय गर्ने पनि कुरा हो सोच्नुलाई पर्याप्त समय छैन दोस्रो कुरा म आज जे पढिरहेको छु क्लासमा टिचरले जे पढाइरहेको छ त्यो मेरो जिन्दगीसँग सान्दर्भिक छैन भन्ने कुरा धेरै विद्यार्थीलाई यो अनुभव भइरहेको छ मैले केमिस्ट्री फिजिक्स किन पढ्नुपर्ने मैले ज्योमेट्री किन पढ्नुपर्ने एल्जेब्रा किन पढ्नुपर्ने त्यो पढ्ने बेलामा तिम्रो जीवनको यो अवस्थामा यो अर्थपूर्ण हुन्छ यो सिकाइ भन्ने कुरा यसरी जोडिएको छैन कि जाँच आउँदैछ जाँचको लागि पढ्नु पर्यो भन्ने हिसाबले गइरहेको छ र जुन कुरा अर्थपूर्ण छैन जुन कुरा उसले बुझेको छैन तत्काल या निकट भविष्यमा मेरो जीवनमा कसरी यो फाइदामन्द छ भन्ने कुरा विद्यार्थीले बुझ्न सकेन भने त्यो क्लासमा उसलाई कसरी इन्ट्रेस्ट हुन्छ जब उसको इन्ट्रेस्ट हुँदैन भने टिचरले बल प्रयोग गर्नुपर्ने हुन्छ उसलाई धम्की दिनु पर्यो फेल होलास् यस्तो तल्ली अगाडि हामी बढिरहेका छौँ बच्चाको मनोबल कसरी बढ्छ भन्ने कुरा सोच्न सक्ने क्षमता यसकै विकास हुन सकिरहेको छैन अनि त्यो युवालाई कसरी चाहिँ त्यो आत्मबल सेल्फ कन्फिडेन्ट कसरी हुन्छ त
4: मायालाई कसरी परिभाषित गर्न सकिन्छ माया के हो
5: विभिन्न मानिसको विभिन्न बुझाइ छ ती बुझाइहरू पनि आफ्नो अनुभूतिमा निर्भर गर्दो रहेछ जस्तो लाग्छ तर धेरै वर्ष अगाडि मैले बम्बईमा तालिम लिने क्रममा एउटा ओसुको आचार्य रजनीश आध्यात्मिक गुरुको सामित्यमा उहाँको दर्शन उहाँको पुस्तकहरू उहाँको ध्यान साधना गर्ने क्रममा मलाई महसुस भएको माया भनेको स्वीकार रहेछ माया भनेको स्वीकार हो तिमी जस्तो छ तिमी जस्तो छैन मलाई ठिक छ त्यो केवल मानसिक रूपले मात्र होइन त्यो भावको हिसाबले पनि हो कि अन्तरात्माबाट स्वीकार गर्नु हो स्वीकार गर्नु भनेको मन पराउनु होइन फेरि मेरो मिसेसको कतिपय गुणहरू छन् कतिपय बेगुणहरू छन् हेबिट्सहरू भन्छ नि कतिपय आदत छन् मलाई जुन मलाई मन पर्दैन मेरो पनि कति आदत होला मेरो स्वभाव होला जो मेरो मिसेसलाई मन पर्दैन मन पर्नु मन नपर्नु त्यो मनको कुरा रहेछ प्रेम मनसँग सम्बन्ध छैन प्रेम चेतनाको कुरा रहेछ सचेतनाको कुरा रहेछ स्वीकार गर्नु
4: अवगुण सबै स्वीकार्नु पर्यो
5: स्वीकार गर्नु पर्यो तिमी जस्तो छ तिमी जस्तो छैन मलाई आपत्ति छैन तर तिम्रो यो कसकस गर्ने बानी मलाई मन पर्दैन आई लभ यु यी सब बावजुद पनि म तिमीलाई प्रेम गर्छु म तिमीलाई चाहन्छु हो तिम्रो त्यो झुट बोल्ने बानी तिम्रो कसकस गर्ने प्रेम मनसँग सम्बन्ध छैन प्रेम चेतनाको कुरा रहेछ सचेतनाको कुरा रहेछ स्वीकार गर्नु।

0: छन् त कति कुराहरू विभेदहरू छन्। मन पराउनु जरुरी छैन, स्वीकार गर्यो भने त्यहाँ द्वन्द्व कम हुन्छ कि भन्ने मान्यताले स्वीकार गर्नु, स्वीकार गर्नु र मन पराउनुमा फरक छ। जस्तै यो कप छ नि, म एउटा प्रश्न गर्छु कि यो कप तपाईँलाई मनपर्छ? तपाईँ मन नपर्न सक्छ, यसको डिजाइन, यसको साइज, यसको क्वालिटी, होइन, मेड इन कहाँ हो, मन नपर्न सक्छ तपाईँलाई। तर यो कप त हो नि, स्वीकार छ, कप त हो, तिमी जे छ मलाई स्वीकार छ। यदि मैले स्वीकार गर्न सक्यो भने सायद उसमा परिवर्तनको सम्भावना बढी हुन्छ। तर हामीले एकले अर्कालाई आफ्नो अनुकूलतामा ढाल्न खोज्छौँ, चेन्ज गराउन खोज्छौँ कि
1: आफू जस्तै बनाउन खोज्छौँ,
0: आफू जस्तै बनाउन खोज्छौँ, आफ्नो अनुकूल, आफ्नो सोच अनुसारको बनाउन खोज्छौँ। ऊ यस्तो भइदियो हुन्थ्यो, यस्तो नगरे हुन्थ्यो, उस्तो नभने हुन्थ्यो। कति कुरा भन्दाखेरि मेरो मन दुख्न सक्छ, यो मेरो मन हो नि, म दुखेको होइन, त्यो मेरो मन दुखेको हो, मन त दुख्छ। सानो बेलादेखि नै हामी त्यसरी हुर्केको छौँ, कति कुरा भन्दाखेरि हामी प्रतिको व्यवहारले हामीलाई मन परेको हुन्छ, कति व्यवहार हामीलाई मन नपरेको हुन्छ। मन पर्नु मन नपर्नु मनको कुरा हो, प्रेम सर्वस्वीकार हो, चेतनाको कुरा हो।
1: यो उमेर अनुसार माया फरक हुन्छ, वा भनौँ न टिन एजरले गर्ने माया वा उनीहरूले खोज्ने माया कस्तो हुन्छ?
0: मेरो अनुभवमा, मैले आफ्नै अनुभवको कुरा गर्नु पर्यो, प्रेम प्रेम हो, चाहे त्यो अफ्रिकामा होस्, चाहे त्यो समुद्रको गहिराईमा होस्, या सगरमाथाको टुप्पामा होस्, लभ इज लभ, स्वीकार। त्यो उमेरसँग के फरक पर्छ जस्तो लाग्छ कि अभिव्यक्ति फरक हुनसक्छ। जस्तै भन्नुहोस् न, वाट इज लभ भन्ने बित्तिकै धेरैले भन्छ होइन, यो एउटा चाहिँ च्यालेन्ज हो, रोमान्स हो, होइन, अनि चाहिँ यो चाहिँ फन हो, इन्टरटेनमेन्ट हो, हनीमुन हो, किस हो, सेक्स हो, हगिङ हो, यो सब भन्ला नि, यो चाहिँ के भन्छ अभिव्यक्ति हो। सेक्स, चुम्बन, गिफ्ट दिनु, आफ्नो प्रियसीलाई घुमाउन लानु, होइन, गिफ्ट दिनु, यो सबै अभिव्यक्ति हो, माया होइन, मायाको अभिव्यक्ति हो। तर हामीले अभिव्यक्तिलाई नै माया ठान्थ्यौँ कि त्यहाँनिर हामी खस्यौँ।
1: एक्सप्रेसन अफ लभ र लभ फरक हो,
0: फरक छ। एक्सप्रेसन अफ लभ हुन्छ, तर एक्सप्रेसन कहिले हुन्छ भने मन पराएको व्यक्तिसँग हुँदो रहेछ नि त। फेरि जब मलाई मन पर्दैन भने त्यो एक्सप्रेसन हुँदैन रहेछ नि त। सो त्यो मनसँग सम्बन्ध भयो। कुनै व्यक्तिलाई म मन पर्छु भने, माया गर्छु ठान्छु भने, मैले उसलाई गिफ्ट दिन्छु, आफ्नो गक्ष अनुसारको मैले गिफ्ट दिन्छु। त्यो मन परेको हुनाले त्यो एक्सप्रेसन हुन्छ। जुन दिन मन पर्दैन त्यो दिन त ढार फर्काएर बस्छ नि त, होइन? त्यस कारण स्वीकार र प्रेममा, स्वीकार र मन, यो दुइटालाई, मन पर्नु मन नपर्नु एउटा मनको कुरा हो, स्वीकार गर्नु भनेको त्यो चेतनाको कुरा रहेछ। जुन दिन मैले उसलाई अग्निको साँची राखेर, मैले जब समाजको साँची राखेर मैले उसले लिएर आउँछु, उसको गुण मात्रै होइन, उसको कति मैले अदृश्य, मेरो जानकारीमा नभएका कति कुरा आदत संस्कारहरू पनि मैले लिएर आएको हुन्छु। उसलाई ल्याउनु भनेको त्यो पनि ल्याउनु हो, जुन कुरा मलाई जानकारी छैन, त्यो त मैले ल्याएको, म जिम्मेवारी छु नि त्यसको लागि त। अनि तिमी यस्तो रहेछ, उस्तो रहेछ, मलाई मन पर्दैन, तिमीसँग म डिभोर्स लिन्छु भन्ने, यो त चेतनाको कुरा भयो नि, यो त मनको कुरा भयो। यो मन र चेतनाको विषयमा हामीले छुटाउनै सकिरहेको छैनौँ, त्यो साधनाको प्रतिफल होस् लाग्छ।
1: रेडियो नभन 93.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आजको बैठक। आजको बैठकको आजको श्रृंखलाको लागि हामी अन्त्यतिर आइसकेका छौं। हामीले माइन्डफुलनेस प्रशिक्षक तथा मोटिभेटर श्री विकल सेचनसँगको दुई श्रृंखला यो अन्तर्वार्तालाई हामीले प्रस्तुत गर्यौं। उहाँले बताउनुभएका ध्यानका सरल विधिहरू, तनाव व्यवस्थापनका उपायहरू र जीवनलाई सकारात्मक दृष्टिकोणले हेर्ने कला पके पनि यहाँहरूको दैनिक जीवनमा अत्यन्तै उपयोगी सिद्ध हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर हिजो र आज दुई दिनसम्म हाम्रो स्टुडियोमा आएर हाम्रा श्रोताहरूमाझ यति धेरै प्रेरणादायी र जीवनोपयोगी कुराहरू बाँडिदिनुभएकोमा हाम्रा अतिथि विकल सेर्चनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको अमूल्य समयको लागि हामी धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ। यसका साथै हिजो आज गरी दुवै श्रृंखलालाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई पनि हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ। मानसिक स्वास्थ्य र शान्ति हामी सबैको लागि अपरिहार्य छ, तसर्थ आज सिकेका कुराहरूलाई आफ्नो व्यवहारमा लागू गर्ने प्रयास पक्कै गर्नुहोला।

हामी विदा माग्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि हामी उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि सधैँ सकारात्मक सोच्नुहोस्, शान्त रहनुहोस् र खुशी बाँड्नुहोस्। प्रविधिमा साथ दिने प्राविधिक साथी अरविन्दलाई धन्यवाद दिँदै म सञ्जय बिदा हुन्छु। नमस्कार।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 061-451-000
5: 061-451-002 मोबाइल नम्बर 9856084666
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764119905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9251990।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587263 र 5 53834

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373162 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5-25।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा
1: रोगहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: के तपाई ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
1: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा, पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
9: नेपाल आदिवासी जनजाति महासंघ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Sanjeevani Hospital, Nepalganj ra Dangpachi, aba tapai hamro sahar Pokhrama. 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital Pokhra Prali, Betari Marga Hospital Chok Pokhra 12 Kaski. Phone 061-578-161-568-162. Admission open, Pokhra College of Management, PCM, affiliated to Pokhra University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhra College of Management, PCM, Gyan Marga, Nadipur, Pokhra 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आइबे केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबे केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
3: साच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आइवेट केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424-9804-46-525
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
4: पाइल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाई कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
7: फोन 061-590-162

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटलएन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3D MRI नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9856007729
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 9834342929 0828 59321 0185188171
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा
6: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनासोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफिब्रिलेटर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
6: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
5: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: 4.1 सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061 586 536, मोबाइल 98 560 00536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान
0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: Sanjeevani Hospital, Nepal Ganjra, Dangpachi, Aba Tapai Hamro Sahar Pokhrama. 24 ghanta Anubhavi Doctor Harudwara, Visheshagya Sewa Sahit. Samparka, Sanjeevani Hospital, Pokhra Prali. Bettari Marga, Hospital Chok, Pokhra Bara, Kaski. Phone 061-578-161-578-162.
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-99190

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपिडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: मोबाइल अपग्रेड में खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्य का लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति NMB Capital को वेबसाइट व नजिकैको NMB बैंक को शाखा में गई आज SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: आई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र रातोपाटी .com मार्फत एकैसाथ सुनिरहनु भएको छ। स्टुडियो घड़ीमा 11 बजेर पनि 3 मिनट गइसक्यो। अब करिब करिब 12 बजेसम्म कार्यक्रम पोखरा कलिन मार्फत म तपाईँको साथमै रहनेछु। मेरो नाम चाहिँ सबिन हो र पक्कै पनि तपाईँले थाहा भइसक्नु भएको छ आजको यो दिनमा पनि हामी कुराकानी गर्नेछौ। स्टुडियोको टेलिफोन नम्बर 01653440 मार्फत आज मिति 2083 साल साउन महिनाको 14 गते बिहिबार हो। 2026 जुलाई 30 तारिक रहेको छ र आज अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दुईवटा दिवस पनि रहेको छ। अन्तर्राष्ट्रिय मित्रता दिवस एकदम मित्रता हुन्छ नि त साथी साथी बीच, त्यस्तै अन्तर्राष्ट्रिय मित्रता दिवस रहेछ र अर्को भनेको अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस रहेछ। है मानिसलाई नै बेच्ने कस्तो चलन आयो है, त्यही अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस समेत आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तपाईँकोतिर पनि त्यस्तो केही कार्यक्रमहरू हुँदैछ भने खबर गर्नुहोला है त। ल ठिक छ, अब त्यति धेरै बोल्न सकिरहेको छैन, स्वास्थ्यमा अलिक केही समस्या देखा परिरहेको छ, रुगा लाग्ला जस्तो भइरहेछ। त्यो भएर आज खासै त्यस्तोहरू मैले केही राख्दिनँ। तपाईँको केही प्रस्तुतिहरू छ भने सुन्छौँ, नभए हामी गफगाफ गर्दै गीत सङ्गीत सुन्दै अगाडि बढ्छौँ। अब करिब करिब 12 बजेसम्म है त सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ। कोही अफिस पुगिसक्नुभयो, कोही अफिसबाट बिहानको ड्युटी सकाएर घरमा हुनुहुन्छ, कोही खाना बनाउँदै खाना खाँदै अथवा कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, कोही पसल खोलेर काम गर्दै सुन्दै हुनुहुन्छ होला है त। ल ओके, अब आज पनि देशका धेरै ठाउँको राजमार्गहरूको अवस्था के छ भन्ने कुरा चाहिँ म थोरै जोडिहाल्छु। यता अब गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दा खासै यस्तो अवरुद्ध कहीँ पनि छैन। पोखरा काठमाडौँ पोखरा स्याङ्जा हुँदै बुटबल पाल्पा होइन यता भैरवातिर जाने बाटो पनि खुला छ। पोखरा बागलुङ राजमार्ग खुला छ होइन, यी मुख्य मुख्य राजमार्गहरू एकदमै खुला छन् र टेलिफोन लाइन पनि खुला छ यो सँगसँगै है त। र देशका केही ठाउँमा भने आवागमन बन्द अवस्थामा छ, त्यो पक्कै पनि अहिले मैले जानकारी गराउँदै जान्छु। सुरुवातमा एउटा गीत राख्छु, त्यस पछाडि म तपाईँसँग कुराकानीको लागि जुट्नेछु। अहिलेको लागि चलचित्र करोडपतिबाट यो आवाज यहाँहरू सबैजनाको लागि है त।

ओके राजेश पाल राईले गाउनु भएको यो आवाज कुहिरोले ढाक्यो चलचित्र करोडपतिबाट यति बेला क्रममा मैले कार्यक्रमको शुरूआतमा राखिसकेको छु। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। कार्यक्रममा हामी तपाईँसँग कुराकानी गर्छौं स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत यहाँहरूसँग कुराकानी गर्ने क्रममै छु म स्टुडियोको टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। टेलिफोन लाइन खुला भइसकेको छ। खासै त्यस्तो विषयवस्तु केही पनि छैन, मात्र कुराकानी गरौं, के छ कसो छ हालखबर बुझौं, होइन तपाईँलाई केही प्रस्तुत गर्न मन लागेको छ भने पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जस्तो गीत गाउन होइन, अब चुटकिला भन्न, मुक्तक भन्न, त्यस पछाडि अब केही क्यारिकेचर गर्न, धेरै छन् विधाहरू होइन। त्यही भएर एउटा विधा छानेर तपाईँ प्रस्तुति पनि राख्न सक्नुहुन्छ, होइन ठिक छ भने गफगाफ गर्दै हामी छुटिन पनि सक्छौ। र दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनाव रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। मंगलबार राति झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति सद्भाव सामाजिकता कायम गर्न पाँच बुधे संयुक्त प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्। सुनसरीको जीवन जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता भनेर खबरहरू आइरहेका छन्। अब यस्तो खालको यो हिंसा चाहिँ भड्किनु भएन, होइन हामी सबै नेपाली हौ त्यसरी बुझौं। यो विभेद यस्तो खालको हुन थाल्यो भने यसले ठूलो खालको फेरि एउटा के भनौँ त्यो द्वन्द्व निम्त्याउन सक्छ, होइन धार्मिक द्वन्द्वहरू आउन सक्छन्। त्यही भएर हामी सबै एउटै क्याटेगोरीमा छौँ। त्यस्तो यो छुट्याउने ऊ छुट्याउने भन्ने खालको चाहिँ नरहोस् भन्ने कामना छ मेरो। हामीलाई कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ। यति बेला क्रममा फेसबुक लाइभमा सुनेर हामीलाई कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले, पोखरा 10 औद्योगिक क्षेत्रदेखि रहरले सहर डाक्छ तर जीवनको मिठास भने गाउँमै हुन्छ। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सविदाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने, समितिको पत्तै नहुने, आजको मौसम घाम नलागे तापनि उखुमै छ हो पोखरा 10 भन्नुभएको छ। त्यस्तै हो, घाम नलागे पनि कहिले काहीँ यस्तै हुन्छ। अर्को करोडपतिको गीत करोडको रहेछ, साह्रै मिठो लाग्यो अरे हो, अरू मिठो हुन्छ यो सुन्दै गए पछाडि, त्यसको रस म बुझ्दै गएसके पछाडि पक्कै पनि मिठो हुन्छ। अहिलेको लागि श्रोता सहभागितालाई एकैछिन रोकेर अर्को गीततर्फ लाग्यौँ है त चलचित्र अग्निपथबाट यो आवाज

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: बिग सत्र भरोसाको यो यात्रा बिग मार्ट

संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: ఫోన్ పాయింట్ సంగ సదై రివార్డెడ్
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuitive Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: Hello, Pokhara calling.
1: Okay, एक दिन को commercial break पसारी यहाँ लाइफ फिर बन स्वागत है कार्यक्रम पोखरा कॉलिंग सुनी रहने वाले को सेफ मैन को तिराना में थोपलो सार मेगा संग संग यहाँ हमरो ऑनलाइन माध्यम मार्फत हमें के साथ लाइव मासो कुरा क्या निकल आगे आउने सब नोइस स्टूडियो के टेलीफोन नंबर सुनने एक्सेप्टी 5340 खुला सा अब आफ्नो केही प्रस्तुतिहरू राख्न सक्नुहुन्छ छ भने होइन भने ठिक छ यसो गफगाफ गरौँ कुनै गीत सुनौ भन्ने पनि लाग्न सक्छ त्यसको लागि पनि टेलिफोन लाइन मार्फत तपाईँ आउन सक्नुहुन्छ अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी उहाँलाई स्वागत गरौँ नमस्ते
2: नमस्ते
1: नमस्ते ज्ञानमय दिदी आरामै हुनुहुन्छ हजुर खाना भइसक्यो अनि हजुरले खानुभयो ए के छ आजको स्पेसल होइन हरेक दिन स्पेसल हुन्छ बनाए देखौँ अनि खै मान्छेहरू कता कता गयो कता कता गयो आउनै छोडे कहिले को हराउने कहिले को हराउने त्यस्तै त्यस्तै भइरहेछ कहिले को आउने को हराउने यस्तै छ अनि के छ त तपाईँको हालखबर सुनाउनुहोस् ठिक छ है अनि माधी बाह्रतिर जानुभएको छैन कहिले जाने त
2: अब नाग पञ्चमीमा जानु पर्छ
1: ए नाग पञ्चमीमा जाने नाग चढाउनु पर्छ ए ल ठिक छ अब त नाग पञ्चमी आउनु कति दिन बाकी छ र धेरै दिन त छैन नि त
2: अब पन्ध्र सोह्र दिनै छ होला बाँकी एक गते रहेछ क्या
1: ए एक गते हो र
2: हजुर
1: ल ठिक छ ठ्याक्कै भन्नुपर्दाखेरि कहिले रहेछ त भन्दा नाग पञ्चमी खै त भेटिएन धेरै ठिक छ अब भदौको एक गते हो ए ल ठिक छ मैले त यहाँ ठ्याक्कै भेटाइनँ कि हेर्नै खोजिराखेँ नि ए अँ एक गते नै रहेछ हो धेरै दिन त बाँकी छैन अब भदौ एक गते नाग पञ्चमी होइन त्यति बेला जानुहुन्छ ए ल ठिक छ अनि अब आज त्यस्तो प्रश्न केही छैन क्या गीत त गाउनुहुन्न फेरि दिदीले ए सहभागिता मात्रै गीत सुन्ने दिदी कुनै गीत सुन्ने दिदी कुनै गीत सुन्न चाहनुहुन्छ हेलो
2: हजुर हजुर सुनिरहेको
1: छु ए कुनै गीत सुन्न चाहनुहुन्छ ए ल ठिक छ गणेशलाई त कति आग्रह गर्ने र आउनुभयो भने गाउनु होला है त ल सुन्दै गर्नु होला दिदी धन्यवाद हस् नमस्ते उहाँ हुनुहुन्थ्यो ज्ञानमाया कुमार दिदी हामीलाई रिट्ठे पानीदेखि फोन गर्नुभएको थियो कुराकानीको लागि तपाईँ पनि जुट्न सक्नुहुन्छ स्टुडियोको टेलिफोन नम्बर 061-5440-40 मार्फत यहाँहरूसँगै कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन पोखरा कलिनको आजको यो बसाई भनेको बिहिबारको बसाई अन्तर्गत रहेका छौँ र खासै त्यस्तो केही विषयवस्तु छैन होइन मात्र कुराकानी के छ कसो छ हालखबर बुझौँ भन्ने कुरा मात्र हो 061-5440-40 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ गीत सुन्न मन लागेको छ कि केही भन्न मन लागेको छ कि सभ्यपूर्वक भन्न पनि पाइन्छ होइन केही कुराहरू राख्न पाइन्छ सभ्य तरिकाले यिनै हुन् 11:30 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 061-5440-40 यहाँहरूको लागि खुला छ कार्यक्रममा पक्कै पनि यहाँहरूको सहभागिता हिजका दिनमा जस्तै आज पनि रहन्छ भन्दै अहिलेको लागि अर्को एउटा आवाजतर्फ लागौं अब सहभागिता त त्यस्तै त्यस्तै हो अहिलेको लागि अर्को आवाज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
5: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
6: शशिधर, अनि तिमी नि?
7: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटीएचएमसीमा छ नि।
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
6: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 76-458-58।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ, यदि यहाँहरू फुर्सदमै हुनुहुन्छ भने फोन गर्नुहोला, नभए हामी गीत सङ्गीत सुन्दै अगाडि बढ़िहाल्छौं है त। ओके, 11:45 गइसकेको छ स्टुडियो घड़ीमा। अब क्रममा अर्को आवाज, यति बेला क्रममा यहाँको लागि मैले प्रस्तुत गर्दैछु। अब टेलिफोन सहभागितालाई हामी बन्द गर्छौँ है त, एकैछिन अर्को आवाज।

अघि चलचित्र धड्कनबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरेको कार्यक्रम पोखरा कलिनमा पोखरा कलिनको यो बसाईमा उदित नारायण झासँगै दिपा नारायण झाले गाउनुभएको आवाज यहाँहरूको लागि रह्यो। कार्यक्रममा हामी अन्तिममा छौं। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु यो साथ यो सहभागिताको लागि। आगामी दिनमा पनि यसै गरी तपाईँको साथ पक्कै पनि मैले पाउने नै छु। अन्तिममा छौं, एउटा आवाज यहाँहरूको लागि छोड्छु मैले। पक्कै पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच। हामीलाई यति बेला भर्खरै मात्र रेडियो सुन्दै गरेको जानकारी दिनुभएको छ, न्यू रोडबाट यति बेला हामीलाई सुनिरहेको भनेर कार्यक्रममा कमेन्ट पनि गर्नुभएको छ कृष्ण परियारले न्यू रोडको न्यू वेयर फेसनबाट। र उहाँले लेख्नुभएको छ, एकजना कर्मचारी उहाँलाई आवश्यक परेको रहेछ है न्यू रोडको लागि काम जानेको होइन, त्यस पछाडि यो टेलरिङ सेन्टरमा काम गर्न सक्ने एकजना दक्ष कर्मचारी कोही हुनुहुन्छ भने हाम्रो कृष्णको यो कम उसमा भनौँ न होइन पसलमा काम गर्नको लागि आवश्यक छ। काम जानेको होइन, काट्न पनि जानेको र लेडिज जेन्ट्स जो भए पनि भयो एकजना कर्मचारी न्यू रोडको लागि आवश्यक छ भनेर हामीलाई जानकारी पनि गराउनु भएको छ। कोही त्यस्तो यो काम जानेको हुनुहुन्छ भने यहीँ रेडियो अन्नपूर्णमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, त्यस पछाडि म तपाईँलाई त्यता पनि सम्पर्क गराइदिउँला है त। ल, होइन भने यहाँ न्यू एयर फेसन भनेर तपाईँले ठ्याक्कै भेट्न सक्नु भएन भने रेडियो अन्नपूर्णमै सम्पर्क गर्नुभयो भने पनि थप जानकारी हामी त्यहाँबाट पनि दिनेछौँ है। ल, थ्याङ्क यू सो मच सबैजनालाई आज फोन गर्नुभयो, ज्ञानमय कुमार लगायत शिव त्यस्तै कृष्ण सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। तपाईँ हाम्रो भेट भोलिका श्रृङ्खलाहरूमा यसै गरी हुने नै छ, यहाँहरूको साथ यसै गरी मैले पाउनेछु। अहिलेको लागि चलचित्र हिम्मतबाट यो आवाज, आज पुरानो चलचित्र गीतहरू धेरै सुन्नु पाइयो, यो गीत यहाँहरूको लागि छोड्दै सबिन अर्को श्रृङ्खलासम्मको लागि छुटिन्छु। यहाँहरू सबैको जय होस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: कस्तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी
2: यो मंगलदीप अगरबत्ती हो आमा यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
5: टाइम चेक
6: यति बेला मध्याह्नको 12 बजेको छ
7: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा
9: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
11: बिरामी जाँच यही साउन
10: पन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-3385।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। 93.4

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 834

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5358 34।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
2: विस्तृत जानकारीका लागि लागगण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165731 63 582 844 वेबसाइट www.lagrandi.edu.np.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526.

0: फेस्टल आइबेर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98-251, 98-190।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9956600536।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: सुवर्ण अवसर
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी भइन्, म एक्लो भए।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 553834।

0: लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: TMT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615833969। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98-028-59321, 061-581-871।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: फिस्टुला आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: पर्यटकीय नगरी पोखरा में मेट्रो सिटी हॉस्पिटल प्रणाली सृजना चोक पोखरा विभिन्न किसिम का विशेषज्ञ चिकित्सक सेवा को उपचार ल्याएको जानकारी गराउँदछौं।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
1: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
0: मृगौला तथा मूत्र रोग युरो सर्जरी
1: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
0: न्यूरो सर्जरी सेवा
1: बाल रोग
0: नाक कान तथा घाँटी रोग
1: मानसिक तथा स्नायु रोग
0: प्रसूति तथा स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी इसीजी इइजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321-061

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ओहो नासर बे कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
2: खने दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलाडी तोला
1: ए नैसाबा मारे दुकान पो मोना नै प्रेसलाई नि चारबा चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
2: तमुताय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्ने यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 0-61-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
8: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ने।
2: अरे, गर्मीमा नयाँ ट्रिक,
1: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
2: चिसो हर्ने।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्गलेढुङ्गा पोखरा, निबागल्दी र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-992।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउ न
2: पिउ न राई चिसो उठाउ हर्ने
3: हर्ने गर्मी मा नया ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: 93.4 बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: नासर्वे कति छाबा डिजाइन बे मारेगाना किनानी खनी तोला
1: खनाई दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नई छाबा मार दुकान पो मोना नई पेसोलाई नी चाबा चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो नी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुअल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
1: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै चार मोहै
0: जगह मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रवा ता क्रिबा जाला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
5: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: 1.1 ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಹಾರ್ಟ್ ಬಿಟ್ ನೇಪಾಲ್, ಆ ಬೀಟ್ ಆಫ್ ಮ್ಯೂಸಿಕ್.

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375752 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
0: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
11: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपती कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपालको नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062612 र 98229993।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

हे देव, जसलाई मैले आफ्नो मुटु भन्दा बढी माया गरे उसले नै मलाई जिउनु न मर्नु बनाए। जिन्दगीमा माया पाउनु मात्रै साँचो माया होइन रहेछ, गुमाउन पनि एउटा मायाको खेल रहेछ। बस खेल रहे।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गयो, अनिश्चितकालीन कर्फ्यू जारी। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सांसदको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड। बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्यो, समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय। फिर्की खोलाको संरचना हटाउन पोखरा महानगरको ताकेता, कबूल गरिब मुजिम संरचना हटाउन आग्रह। दिल्लीमा वायु सेवा प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोग बढ़ाउने नीति। चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानव आकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक। र फिफाले अर्जेन्टिनामाथि अनुशासनमा कार्यवाही प्रक्रिया शुरू गर्यो। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा आज टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औरही गाउँपालिकाका गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ, तर कसले चलाएको गोलीबाट ज्यान गएको हो भन्ने खुल्न सकेको छैन। उहाँले भन्नुभएको छ, यसबारे अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। गृहमन्त्री सुदन गुरूङ आज सुनसरी जानुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरूङ सुनसरी स्थित देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंज जान लाग्नु भएको हो। मन्त्री गुरूङले गत साउन 10 गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारको क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताको परिवारसँग भेट गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। मन्त्री गुरूङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि सुनसरी जान लाग्नु भएको हो। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मिलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। उहाँले भन्नुभयो, यसलाई कायम राख्दै शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन म सबै राजनैतिक दल नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु। उहाँले भन्नुभएको छ, राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याइ नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। अपीलमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता आपसी सद्भाव मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्दछु। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनु हुनेप्रति भावपूर्ण श्रद्धांजली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले कुनै पनि प्रकारको अफवाह र उत्साहपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध समेत गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिन यता सुनसरी लगायतका देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ। उहाँले उक्त घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुखित बनाएको, घटनामा परि दिवंगत प्रति हार्दिक श्रद्धांजलि अर्पण। विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले कुनै पनि प्रकारको अफवाह र उत्साहपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध समेत गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी

पहिचान तथा गौरव हो। त्यसको संरक्षण सबैको साझा दायित्व हो। हाम्रा पुर्खाले निर्माण गरी पुस्तौंदेखि गर्वपूर्वक जोगाउँदै आएको अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिइने छैन, उहाँको विज्ञप्तिमा भनिएको छ। कानूनी शासन, आपसी विश्वास र निरन्तर संवादको माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकोले नेपाल सरकार सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानून बमोजिम कार्यवाही गर्न, पीड़ितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र नागरिकको विश्वास पुनः स्थापित गर्न आवश्यक सबै कदम चाल्न उहाँले आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाका सांसदहरूले सुनसरीको घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कड़ा कार्यवाही गर्न र पीड़ित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको विशेष समयमा उहाँहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। बैठकमा सांसद गुरूप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सांसद युवराज तुलालले गुठी जग्गाको संरक्षण र मैयानी किसानको समस्याको बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले विभिन्न शहरका केन्द्रमा महत्वपूर्ण स्थानमा भूमाफियाको आँखामा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गर्नुभयो। सांसद आर्यन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिको बारेमा जानकारी गराउँदै किसानले अन्य दुःख र झमेलासँगै बाँदरको समस्या थपिएको बताउनुभयो। यसलाई समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने उहाँले आवश्यकता उठाउनुभयो। सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कड़ा कार्यवाही गर्न र पीड़ित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो। साथै उहाँले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। सांसद प्रकाश चन्द्र परियारले सबै धर्म पर्व र संस्कृतिप्रति आम नेपालीको साझा आस्था रहेको प्रसंग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिका नाममा कहिल्यै पनि युद्ध नभएको र हुन नदिइने बताउनुभयो। उहाँले सुनसरी लगायतका क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाका पछि नलाग्न आम जनतालाई आग्रह गर्नुको साथै घटनाको दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो। सांसद डाक्टर चन्द्रमोहन यादवले किसानलाई समयमै मल बिउ र सिंचाईको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेशा गर्न नपाएको केही दिन अघिको अवस्थामा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले त्यसका लागि उचित वातावरण बनाउन पनि सरकारसँग आग्रह गर्नुभयो। सांसद साजिका खाजुका सिद्दिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेको बारेमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि सरकारसँग माग गर्नुभयो। सांसद श्रीराम नेउपानेले नागडुङ्गा सुरुङ मार्ग निर्माणका क्रममा निधन हुनुभएका ओमप्रकाश पाण्डेप्रति श्रद्धांजली र निर्माणका क्रममा घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताउनुभयो। सांसद प्रकाश सिंह कार्कीले सुनसरीका जस्ता घटना आगामी दिनमा हुन नदिन सरकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो। सांसद डाक्टर लेखचङ थापाले वीरगंज नारायणी अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुधे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान खोज्नु नै महत्वपूर्ण भएको बताउनुभयो। जेएनजी मुभमेन्ट नेपालले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाको घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको छ। जेएनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ। नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानून, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ़ रहन सबैसँग आग्रह गरिएको छ। विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कार्यवाही गर्न आग्रह गरिएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बाजेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ बनाउने निर्णय गरेको छ। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाका सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनीतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको थियो। भविष्यमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र

नै कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभएको छ। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायहरूबीचको समन्वयलाई सुदृढ तुल्याउने निर्णय पनि गरेको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाभित्रका सबै संरचना हराउन सम्बन्ध पक्षलाई पुनः सूचना जारी गरेको छ। खोलागर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत रहे पनि महानगरपालिकाले ताकेता गरेको हो। महानगरपालिकाले बुधबार सार्वजनिक सूचना मार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धता अनुसार संरचना नहटाएकोमा ध्यान आकर्षण भएको जनाउँदै कबूल गरे बमोजिम संरचना हटाउन आग्रह गरेको छ। महानगरको आग्रहलाई अडियर गरेमा वर्षायाम सकिनासाथ खोलागरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ। घरधनी र संस्थाको आग्रह र मौखिक प्रतिबद्धता अनुसार संरचना हटाउन केही समय दिए पनि खोलागरभित्रका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ। समय उपलब्ध गराउँदा समेत हालसम्म प्रतिबद्धता बमोजिम संरचना नहटाइएको भने महानगरले आपत्ति जनाएको छ। फिर्की खोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरण मैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रह गरेको छ। पोखरा महानगरपालिकाको 18 अँधेरी गुना हुँदै फेवाताल मिसिने फिर्के खोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणको लागि महाअभियानले पनि केही दिन अघि महानगरको ध्यान आकर्षण गराएको थियो। महाअभियानले फिर्के खोला खोलागरमा निर्मित सबै संरचना हटाई पैदल मार्ग र साइकल लेन सहितको करिडोर निर्माणमा जोड़ दिँदै आएको छ। महाअभियानका संयोजक रामबहादुर पौडेलले उक्त खोलामा अतिक्रमण हटाउन लिइएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा पालिका र वडाको कमजोरी रहेको बताउनुभएको छ। बढ़दो अतिक्रमण, प्रदूषण, फोहोर मैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन शहरीकरण तथा नियमनमा भएको लापरवाहीले खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ। पोखरा 18 अँधेरी गुनाबाट 7 वडा पार गरी उक्त खोला फेवातालमा मिसिन्छ। महाअभियानले वडा नम्बर 4, 5, 8 र 7 स्थित खोलाघरमा बाँकी रहेका विभिन्न संरचना हटाउन महानगरपालिकासँग माग गरेको छ। गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या 33,000 नाघेको छ। गण्डकीमा असार मसान्तसम्ममा 1,307 रोजगारदाता कम्पनी आबद्ध हुँदा 33,333 योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डीपी सुन्दर पराजुलीले जानकारी दिनुभएको हो। गण्डकीमा गत वर्ष 408 रोजगारदाता संस्था थप भएका छन् भने 3,401 योगदानकर्ता थपिएका छन्। गण्डकीमा 900 सरकारी कार्यालय समेत आबद्ध भएको प्रमुख पराजुलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार 2 स्थानीय तह पनि कोषमा आबद्ध भएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका कोषमा आबद्ध भएको उहाँले बताउनुभयो। गण्डकी प्रदेश पर्यटन र शिक्षाको हब भए पनि त्यस क्षेत्रका रोजगारदाताहरू भने न्यून मात्रै कोषमा आबद्ध भएको उहाँले बताउनुभयो। हामीले कोषमा आबद्ध बनाउने प्रयास गरिरहेका छौं उहाँले भन्नुभयो, तर उहाँहरूको अनिच्छाको कारण न्यून मात्रै आउनु भएको छ। उहाँले कोषमा आउनलाई सचेतनासँगै बाध्यात्मक बनाउन जरूरी रहेको समेत उहाँले आउनुभयो। गत वर्ष आबद्ध रोजगारदाता तथा योगदानकर्ताको संख्या लक्ष्य अनुरूप हासिल नभएको उहाँले बताउनुभयो। हामीले लक्ष्य योभन्दा बढ़ी राखेका थियौं उहाँले भन्नुभयो, तर विविध कारणले लक्ष्य हासिल गर्न सकिएन। पछिल्लो समय सामाजिक सुरक्षा कोषप्रति आम समुदाय आकर्षित हुँदै गएको प्रमुख पराजुलीले बताउनु भएको छ। योगदानकर्ताहरूको चासो व्यापक हुन थालेको छ उहाँले भन्नुभएको छ। कोषबारे, कोषले दिने पेन्सन, सेवा सुविधा लगायतबारे बुझ्न चासो दिन थालिएको छ, तर रोजगारदाताहरूको अनिच्छाले अझै पनि योगदानकर्ता आउन सकेका छैनन्। सबैभन्दा कोषको महत्व अझै बुझाउन सकिएको छैन उहाँले भन्नुभएको छ। योगदानकर्ताले पाउने सुविधा, पेन्सनसँगै अन्य फाइदाको बारेमा बुझाउनु नै मुख्य चुनौती हो। सामाजिक सुरक्षा कोषको बारेमा बुझाउन कार्यालयले अभिमुखीकरण, अन्तर्क्रिया, छलफल, गोष्ठी लगायतका गतिविधि गरिरहेको उहाँले जानकारी दिनुभएको छ, तर यो अझै पर्याप्त नभएको उहाँको भनाइ छ। त्यसबाहेक पोखरा स्थित कार्यालयमा आएका 9,260 योगदानकर्तालाई सहजीकरण गर्नुको साथै टेलिफोन एसएमएस मार्फत 6,840 जनालाई सेवा बारेमा जानकारी गराइएको उहाँले बताउनुभएको छ। साँगुरो कार्यालय जनशक्ति अभाव, स्रोत साधनको कमी लगायतका कारण सोचे अनुरूप सेवा प्रदान गर्न नसकिएको प्रमुख पराजुलीले बताउनुभएको छ। उहाँले भन्नुभयो, हामीले सकेको सेवा दिने प्रयास गरिरहेका छौं, थप जनशक्ति र इन्टर्नको माग गरी पठाएको पनि उहाँको भनाइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
1: उपचार हुने रोगहरू
2: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
1: अपरेसन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-590-162-590-163
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
3: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ महानगरपालिकासँग सहकार्य विस्तार गर्दै शहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढ़ाउने प्रस्ताव गर्नुभएको छ। मन्त्रालयमा आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण प्रणाली, सौर्य सड़क बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमूना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने बेस्ट इनर्जी परियोजनामा सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो। मन्त्री श्रेष्ठले ती कार्यक्रमहरू कार्यान्वयनको लागि ऊर्जा मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट शहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राख्नुभयो। छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्ययोजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्ने बताउनुभयो। छलफलमा काठमाडौँ महानगरपालिकाको दिगो शहरी विकास, स्वच्छ ऊर्जा प्रवर्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणको क्षेत्रमा दुवै निकायबीच सहकार्यलाई संस्थागत रूपमा अघि बढ़ाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ। सन् 2026 वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र लोसेको सफल आरोहण गर्ने चिनिया आरोहीलाई सम्मान गरिएको छ। सन् 2026 मे 14 हिमालयन माउन्टेनियरिङ एक्सपिडिसन मार्फत सगरमाथाको लगत्तै क्याम्प 2 झरेर मे 18 लोसेको सफल आरोहण गर्ने चिनिया आरोही सी जुन्जी र नेपाली पथ प्रदर्शक निग्मा तामाङ र दावानुरु राई शेर्पालाई सम्मान गरिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सन् 2026 एउटै सिजनमा नन स्टप 2 हिमालको आरोहण गर्ने उहाँहरूलाई आज सम्मान गर्नुभएको हो। अधिकांश आरोहीले सगरमाथाको आरोहणपछि क्याम्प 4 झरेर लोसेको आरोहण गर्दै आएको भए पनि सी जुन्की टोलीले भने क्याम्प 2 झरेर लोसेको आरोहण गर्नुभएको थियो। संयोजक दाहालले सी जुन्कीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गर्नुभएको छ। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। नेप्सी चार दिनमा 62 अंकले घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.02 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 कित्ता सेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाड़ी हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता भएका गाड़ीमध्ये झण्डै 5% मात्र विद्युतीय छन्। विज्ञहरूले यो नीति प्रदूषण नियन्त्रणको लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएको समाचारमा जनाइएको छ। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड मानव आकारको रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्ष ब्रेन्डन कारका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अगाडि आएको र जसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारको रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनिया ड्रोन, दूरसंचार उपकरण, सेमी कन्डक्टर तथा उन्नत एआई प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी प्रतिबन्धले छोटो अवधिमा अमेरिकी उत्पादकलाई मूल्य प्रतिस्पर्धामा केही राहत दिन सक्छ, तर चीनको विशाल उत्पादन क्षमता, कम लागत र सरकारी समर्थनको कारण विश्व रोबोट उद्योगमा उसको अग्रता तत्काल कमजोर हुने सम्भावना भने न्यून देखिन्छ। उल्टै यो निर्णयले विश्व प्रविधि आपूर्ति श्रृंखला, कृत्रिम बुद्धिमत्ता तथा रोबोटिक्स क्षेत्रमा अमेरिका चीनबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाउने संकेत दिएको छ। विश्वकपको फाइनलमा स्पेनसँग हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारको कारण फिफाले
अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नहुएल मोलिना र लियान्ड्रो पारेडेस तथा सहायक प्रशिक्षक रोबर्टो आयलामाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणको लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटको लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गयो, अनिश्चितकालीन कर्फ्यू जारी। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सांसदको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़। बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्यो, समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय। फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरपालिकाको ताकेता, कबूल गरे बमोजिम संरचना हटाउन आग्रह। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोग बढ़ाउने नीति। चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानव आकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक। र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100
1: मोबाइल नम्बर 9856084666।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-568-162।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रहरी सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
11: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
12: म त BHM पढ्ने हो, NTHMCमा।
11: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
12: शशिधर, अनि तिमी नि?
13: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
12: त्यो पनि NTHMCमा छ नि।
11: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
14: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
15: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
16: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
17: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
18: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
19: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
19: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
22: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2-77
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98-560-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: ओ सुरेश बिहान बिहान कता जान लागिस
5: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालौ
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98-560-48-082 98-461-48-082
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: कमोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510002
3: मोबाइल नम्बर 9856084466।
2: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
9: यति बेला साँझको 7 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-568-162।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रिट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
2: फोन नम्बर 06145100 06145100 2
3: मोबाइल नम्बर 9856084466
2: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
12: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
13: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
12: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
13: साँच्चै हो र
12: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
13: हो त
12: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आईवीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
14: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
15: उपचार हुने रोगहरू
14: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
15: गाइनेको मास्टियाको उपचार वा सर्जरी
14: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
15: अपरेसन पश्चात दुखाइ कम हुने
14: उपचार गरेपछि छिटो निको हुने
15: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
14: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
16: फोन 061-590-162-590-163
17: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
5: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29। 93.4
8: Travel Bank, a reason for your success.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर स्तरमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा। फोन 061587266 र 553834।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्छन् त डाक्टर?
17: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
19: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
20: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Crown Point Sangha, Sadai Rewarded.
1: Home Care Seva, Home Care Seva.
2: Hello Home Care, Doctor Nurse, Caregiver ko Seva, Ayo Ghar Ghar.
1: Ke Hazur ko Ghar ma, Briddha Ama Buba, Baje Bajai, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Pariwar ka Sadasya Lai, Bishesh Hersha Chahincha, Ra Apno Pesha, Byabasay Ra Badhyata Le, Pariwar Jan Lai, Paryapta Bishesh Hersha Ra, Samay Dina Milirahako Chaina.
2: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Seva Le, Seva Grahi Ra, Pariwar Jan Lai, Shanti Ra, Nishchintata Pradan Gardacha.
1: Hamra Seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569977
3: 93.4 OSR Digital, entertaining the nation.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक।
6: यति बेला रातिको 8 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: 93.4 एडमिशन ओपन पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24th ईयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 ईयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 ईयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 ईयर्स, प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM. Science and Management, both stream can apply. Interview to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: BBA BSc CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड IT, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
13: म त BHM पढ्ने हो NTHMC-मा।
12: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
13: शशिधर, अनि तिमी नि?
14: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
13: त्यो पनि NTHMC-मा छ नि।
12: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
13: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: एसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझम।
5: नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ

0: Radio Annapurna 93.4.
1: Bless the digital. Enjoy with us.

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98-58-59-321-081-871।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
7: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185865536, मोबाइल 9855600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
9: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: Crown Point सँग सधैं rewarded.
1: हजुर सुन्नुहोस् त, खुशीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-76-044.
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-48082 98461-48082

0: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: 93.4
2: Rest of the digital, enjoy with us.

0: अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।
1: अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डनस्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू प्रदेश सरकार स्थानीय सरकार र अन्य सरकारी निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन् स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता आपसी सद्भाव मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता सामाजिक सद्भाव सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन् म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा दया प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
6: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
7: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
8: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
9: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई लाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्ध विराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशवासीका नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन, सामाजिक सद्भाव नबिगार्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह। सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गयो, अनिश्चितकालीन कर्फ्यू जारी। मोरङमा सर्वपक्षीय सद्भाव बैठक आयोजना, शुक्रबार विराटनगरमा सद्भाव र्याली निकालिने, धार्मिक सामाजिक सद्भाव कायम राख्न अपील। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सांसदको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़। फिर्की खोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता कबूल गरे बमोजिम संरचना हटाउन आग्रह। पोखराको गुप्तेश्वर गुफामा एक वर्षमा 10 लाख पर्यटक, 7 करोड़ आमदानी। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोग बढ़ाउने नीति, चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानव आकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। एसियाली खेलकुद अगाडि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगंज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। केही दिन अघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उहाँले बताउनु भएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताउनु भएको छ। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास उहाँले दिलाउनुभयो। स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायले तत्काल घटनास्थलमा खटाइएको उहाँको भनाइ छ। स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको उहाँले जानकारी दिनुभयो। यसै गरी देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेर आवश्यक निर्णयहरू गरिएको उहाँले स्पष्ट पार्नुभयो। स्थितिलाई सामान्यकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उहाँले बताउनुभयो। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचार प्रसार नगर्न उहाँले सबैमा अपील गर्नुभएको छ। प्रधानमन्त्री शाहले भन्नुभयो, सरकारी निकायहरूबाट जारी भएको आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं। नागरिकको जीवनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व रहेको उहाँले स्मरण गराउनुभयो। नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उहाँले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताउनुभयो। कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने उहाँले प्रष्ट पार्नुभयो। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्भाव खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कड़ा कदम चालिने चेतावनी उहाँले दिनुभयो। उहाँले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनैतिक दल र संचार माध्यमलाई धैर्य र संयमता अप्नाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा आज टायर पालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ, तर कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। यसबारे अनुसन्धान भइरहेको छ। उहाँले भन्नुभएको छ, जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन गरेका थिए। सुनसरीको देवानगंज गाउँपालिका स्थित कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायबीच भएको विवादको कारण उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर मोरङमा सर्वपक्षीय सद्भाव बैठक बसेको छ। प्रमुख जिल्लाधिकारी युवराज कटेलको आह्वानमा बसेको बैठकले घटनामा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
साथै विराटनगर महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको प्रभावकारी र शीघ्र उपचारको लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ। बैठकले उक्त दुःखद घटनालाई लिएर मोरङ जिल्लामा कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिन सम्पूर्ण पक्षले जिम्मेवारी भूमिका निर्वाह गर्न सहमति गरेको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न समन्वय र सहजीकरण गर्ने उद्देश्यले श्रावण 15 गते दिउँसो 3 बजे विराटनगरमा वृहत सद्भाव र्यालीको आयोजना गरिने भएको छ। विराटनगरको महेन्द्र चोकमा भेला भई शुरू हुने उक्त र्याली ट्राफिक चोक, पञ्चमुखी, हनुमान मन्दिर, वडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको डाँफे चोकसम्म पुग्नेछ। उक्त र्यालीमा राजनैतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संस्था, व्यवसायी, युवा र आम सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ। जिल्ला स्थित सबै राजनैतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ संस्था, संचारकर्मी, व्यावसायिक वर्ग, युवा तथा आम नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन अपील गरिएको छ। साथै यस्ता विषयसँग सम्बन्धित कुनै पनि भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोस्ट तथा शेयर नगर्न समेत आग्रह गरिएको छ। शान्ति सुरक्षा र धार्मिक सद्भावमा खलल पुर्याउने गैर कानूनी क्रियाकलाप गरेमा वा भएमा कानूनी कार्यवाहीको लागि सबै पक्षले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको मोरङका सहायक प्रमुख जिल्लाधिकारी सरोज कोइरालाले जानकारी दिनुभएको छ। सामाजिक सद्भाव बिथोलिने सम्भावित घटना, सूचना वा अवस्था देखिएमा तुरन्तै प्रहरी र प्रशासनलाई सूचना दिएर समन्वय गर्न सबैलाई भनिएको उहाँले बताउनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको सबैलाई भनिएको उहाँले बताउनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त

घटनाको सत्यतथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धांजलि प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले कुनै पनि प्रकारको अफवाह र उत्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध समेत गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिन यता सुनसरी लगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो। उहाँले उक्त घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुखित बनाएको घटनामा परि दिवंगतप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। कानूनी शासन, आपसी विश्वास र निरन्तर संवादको माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकोले नेपाल सरकार सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानून बमोजिम कार्यवाही गर्न, पीड़ितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र नागरिकको विश्वास पुनर्स्थापित गर्न आवश्यक सबै कदम चाल्न उहाँले आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कड़ा कार्यवाही गर्न र पीड़ित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको विशेष समयमा उहाँहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। बैठकमा सांसद गुरूप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण र मैयानी किसानका समस्याको बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले विभिन्न शहरका केन्द्रमा महत्वपूर्ण स्थानमा भूमाफियाको आँखामा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गर्नुभयो। सांसद आर्यन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिका बारेमा जानकारी गराउँदै किसानले अन्य दुःख र झमेलासँगै बाँदरको समस्या थपिएको बताउनुभयो। यसलाई समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने उहाँले आवश्यकता उल्याउनुभयो। सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कड़ा कार्यवाही गर्न र पीड़ित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो। साथै उहाँले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। सांसद प्रकाश चन्द्र परियारले सबै धर्म, पर्व र संस्कृतिप्रति आम नेपालीको साझा आस्था रहेको प्रसंग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिको नाउँमा कहिले पनि युद्ध नभएको र हुन नदिइने बताउनुभयो। उहाँले सुनसरी लगायतका क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाको पछि नलाग्न आम जनतालाई आग्रह गर्नुको साथै घटनाका दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो। सांसद डाक्टर चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बिउ र सिंचाईको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेशा गर्न नपाएको केही दिन अघिको अवस्थामा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले त्यसका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। सांसद साजिका खातुका सिद्दिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेको बारेमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि सरकारसँग माग गर्नुभयो। सांसद श्रीराम नेउपानेले नागडुङ्गा सुरुङ मार्ग निर्माणका क्रममा निधन हुनुभएका ओमप्रकाश पाण्डेप्रति श्रद्धांजलि र निर्माणका क्रममा घाइते हुनुभएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताउनुभयो। सांसद प्रकाश सिंह कार्कीले सुनसरी जस्ता घटना आगामी दिनमा हुन नदिन सरकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो। सांसद डाक्टर लेकचन्द थापाले वीरगंज नारायण अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक संघपछि पाँच बुधे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान खोज्नु नै महत्वपूर्ण भएको बताउनुभयो। जेएनजी मुभमेन्ट नेपालले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाको घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। जेएनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ। नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानून, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ़ रहन सबैसँग आग्रह गरिएको छ। विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कार्यवाही गर्न आग्रह गरिएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै

0: सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाका सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। पोखरा महानगरपालिकाले फिर्की खोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ। खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत रहे पनि महानगरपालिकाले ताकेता गरेको हो। महानगरपालिकाले सार्वजनिक सूचना मार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धता अनुसार संरचना नहटाएकोमा ध्यानाकर्षण भएको जनाउँदै कबूल गरे बमोजिम संरचना हटाउन आग्रह गरेको हो। महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोलाघरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ। घरधनी र संस्थाको आग्रह र मौखिक प्रतिबद्धता अनुसार संरचना हटाउन केही समय दिए भने खोलाघरभित्रका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ। समय उपलब्ध गराउँदा समेत हालसम्म प्रतिबद्धता बमोजिम संरचना नहटाइएको भनी महानगरले आपत्ति जनाएको छ। फिर्की खोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरण मैत्री पोखरा निर्माण गर्ने अभियानमा हातीमालो गर्न महानगरले सबैमा आग्रह गरेको छ। पोखरा महानगरपालिकाका 18 अँधेरी कुना हुँदै फेवाताल मिसिने फिर्की खोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणको लागि महाअभियानले पनि केही दिन अघि महानगरको ध्यान आकर्षण गराएको थियो। महाअभियानले फिर्की खोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेन सहितको करिडोर निर्माणमा जोड़ दिँदै आएको छ। गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या 33,000 नागेको छ। गण्डकीमा असार मसान्तसम्ममा 1,307 रोजगारदाता कम्पनी आबद्ध हुँदा 33,333 योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डीपी सुन्दर पराजुलीले जानकारी दिनुभएको छ। गण्डकीमा गत वर्ष 408 रोजगारदाता संस्था थप भएका छन् भने 3,401 योगदानकर्ता थपिएका छन्। गण्डकीमा 99 सरकारी कार्यालय समेत आबद्ध भएको प्रमुख पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा स्थानीय तह पनि कोषमा आबद्ध भएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका कोषमा आबद्ध भएको उहाँले बताउनुभयो। गण्डकी प्रदेश पर्यटन र शिक्षाको हब भए पनि त्यस क्षेत्रका रोजगारदाताहरू भने न्यून मात्रै कोषमा आबद्ध भएको उहाँले बताउनुभयो। गत वर्ष आबद्ध रोजगारदाता तथा योगदानकर्ताको संख्या लक्ष्य अनुरूप हासिल नभएको उहाँले बताउनुभयो। पछिल्लो समय सामाजिक सुरक्षा कोषप्रति आम समुदायमा आकर्षित हुँदै जाने अवस्थाको सृजना भएको पराजुलीले बताउनु भएको छ। सामाजिक सुरक्षा कोषको बारेमा बुझाउन कार्यालयले अभिमुखीकरण, अन्तर्क्रिया, छलफल, गोष्ठी लगायतका गतिविधि गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: फिस्टल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ महानगरपालिकासँग सहकार्य विस्तार गर्दै शहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अगाडि बढ़ाउने प्रस्ताव गर्नुभएको छ। मन्त्रालयमा आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण प्रणाली, सौर्य सड़क बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमूना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने वेस्ट टू इनर्जी परियोजनामा सहकार्य गर्ने प्रस्ताव गर्नुभएको छ। सन् 2026 वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र लोस्सेको सफल आरोहण गर्ने चिनिया आरोहीलाई सम्मान गरिएको छ। सन् 2026 मे 14 हिमालयन माउन्टेनियरिङ एक्सपिडिसन मार्फत सगरमाथाको लगत्तै क्याम्प 2 झरेर मे 18 लोस्सेको सफल आरोहण गर्ने चिनिया आरोही सी जुन्जी र नेपाली पथ प्रदर्शक निग्मा तामाङ र दावानुरू राई शेर्पालाई सम्मान गरिएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सन् 2026 एउटै सिजनमा नन स्टप द हिमालको आरोहण गर्ने उहाँहरूलाई आज सम्मान गर्नुभएको हो। अधिकांश आरोहीले सगरमाथाको आरोहणपछि क्याम्प 4 झरेर लोस्सेको आरोहण गर्दै आएको भए पनि सी जुन्जीको टोलीले भने क्याम्प 2 झरेर लोस्सेको आरोहण गरेको थियो। संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गर्नुभएको छ। जनप्रिय माध्यमिक विद्यालय सिमलचोर पोखरा 8 कक्षा 11 अध्ययन गर्ने विद्यार्थीलाई कक्षा 12 उत्तीर्णसँगै रोजगारीमा जोड्ने सिप सिकाइएको छ। 2 वर्षसम्म विद्यालयले दैनिक 1 घण्टा 30 मिनटको कक्षा 30 विद्यार्थीलाई कम्प्युटर ल्याबमा सिप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटीले जानकारी दिनुभएको छ। ड्रीम फाउण्डेशन कोरियाको सहयोगमा शुरू भएको कम्प्युटर सिपले आधुनिक बजारलाई चाहिने जनशक्ति उत्पादन गर्ने जनाएको छ। कम्प्युटर कक्षा उद्घाटन सभामा सोलिडारिटी फर डेभलपमेन्ट अफ नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले प्राविधिक तथा सिपमूलक शिक्षा प्रदानसँगै नेपाली जनशक्ति विदेश पलायन हुनबाट रोक्ने अभियान रहेको बताउनुभयो। श्रेष्ठले जनप्रिय माविको नमूना ल्याबबाट सिक्ने विद्यार्थीलाई शुभकामना दिँदै रोजगारको हिसाबले नेपालको विकल्प नेपाल नै बनाउने अभियानमा एसओडी नेपाल लागि परेको उल्लेख गर्नुभयो। नेपाल वाणिज्य महासंघ गण्डकी प्रदेश अन्तर्गत महिला तथा घरेलु उद्यमी व्यवसाय समन्वय समितिले काशी गुरूङको सभापतित्वमा पूर्णता पाएको छ। महासंघका अध्यक्ष नरेश कण्डेलको विशेष उपस्थितिमा सम्पन्न बैठकले 13 सदस्यीय समिति गठन गरेको हो। प्रदेशभित्र रहेका महिला उद्यमीको क्षमता अभिवृद्धि गर्दै महिला तथा घरेलु उद्यमीको हकहितमा काम गर्ने उद्देश्य अनुसार समितिले काम गर्ने र समितिलाई पूर्णता दिइएको हो। समितिको उपसभापतिमा शारदा बराल, सदस्य सचिवमा इन्दिरा रोका र सदस्यहरूमा एलिना बराल कास्की, दुर्गा ढुङ्गाना नवलपुर, कमला सिगदेल शुक्ला गण्डकी, लक्ष्मी भण्डारी कार्की म्याग्दी, मनुपन्त खत्री लमजुङ, मीनाखाँड भिरगोट, रीता श्रेष्ठ गोर्खा, रोशनी पिया तनौ, तारा तिवारी वालिङ रहनुभएको छ। समितिको सदस्यमा सीता गुरूङ, मेनुका श्रेष्ठलाई मनोनयन गरिएको छ भने बाँकी सदस्य र सल्लाहकार अर्को बैठकबाट चयन गरिने समितिका सभापति काशी गुरूङले जानकारी दिनुभएको छ। पोखरा धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफामा 1 वर्षमा नै 10 लाख भन्दा बढ़ी पर्यटकले अवलोकन गरेका छन्। पोखरा 17 छोरेपाटनमा रहेको गुप्तेश्वर गुफामा स्वदेशी तथा विदेशी गरी 10 लाख भन्दा बढ़ी पर्यटकले भ्रमण गरेका छन्। आर्थिक वर्ष 82-83 10,67,564 जनाले गुफाको भ्रमण गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका सहलेखापाल युवराज थापा पराजुले जानकारी दिनुभएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा 2,71,039 पर्यटक बढ़ी आएको तथ्याङ्क रहेको छ। शेयर बजार लगातार 4 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.2 अङ्कले घटेर 2,672.58 बिन्दुमा झरेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 2 करोड़को कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 कित्ता शेयर 3 अर्ब 38 करोड़ रूपियाँमा किनबेच भएको छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाड़ी हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता भएका गाड़ी मध्ये झण्डै 5% मात्र विद्युतीय छन्। विज्ञहरूले यो नीति प्रदूषण नियन्त्रणको लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी
लक्ष्य हासिल गर्न चुनौती रहने बताएको एपी न्यूजले जनाएको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राको विषयमा अझै चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्ष बेन्ड्रन कारका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र जसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारको कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नहुएल मोलिना र लियान्ड्रो पोरेडस तथा सहायक प्रशिक्षक रोबर्टो आयलामाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। जापानको आइची नागोया शहरमा आयोजना हुने विश्व एसियाली खेलकुदका सहभागी खेलाड़ी, प्रशिक्षक, टीम म्यानेजर, अफिसियल र जजको लागि काठमाण्डुमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीसँगको सहकारीमा नेशनल ओलम्पिक एकाडेमी नेपाल एनओएले आगामी सेप्टेम्बर र अक्टोबरमा हुने एसियाली खेलकुदको तयारीमा रहेका खेलाड़ी र अफिसियलहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले खेलकुदमा संलग्न खेलाड़ी, प्रशिक्षक, अफिसियल लगायत सबैको लागि सुरक्षा सचेतना अपरिहार्य रहेको बताउनु भएको थियो। उहाँले प्रत्येक खेलाड़ीले आफ्नो व्यक्तिगत सुरक्षा, अनुशासन र अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा अप्नाउनु पर्ने सुरक्षा मापदण्डबारे जानकारी हुनु आवश्यक भएकोले यस्तो सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो। अभिमुखीकरणमा एकाडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यद्वय प्रतिभा जोशी र डाक्टर प्रमिला थापाले सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँहरूले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीड़न र दुर्व्यवहारको रोकथाम, खेलाड़ीहरूको अधिकार र कल्याणको संरक्षण र सुरक्षित खेलकुद वातावरण प्रवर्धन, खेलाड़ी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको सामूहिक जिम्मेवारीमाथि छलफल गरेका थिए। कार्यक्रममा एनएससीका सह महासचिव रामजी बहादुर श्रेष्ठलाई आगामी एसियाली खेलकुदको लागि नेपालको सुरक्षा अधिकारीको नियुक्ति गरिएको जानकारी पनि दिइएको थियो। राष्ट्रिय खेलकुद परिषदका निर्देशक, विभागीय प्रमुखहरू पनि सहभागिता रहेको कार्यक्रमको पहिलो सत्रमा पौड़ी, ब्याडमिण्टन, आर्चरी, कबड्डी र टेबल टेनिसका प्रशिक्षक, प्रबन्धक र खेलाड़ीहरूको उपस्थिति थियो भने दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधि सहभागी थिए। एनओसीका अनुसार बाँकी खेलका लागि पनि यस्तै सत्र सञ्चालन गरिनेछ। एनओसीले यो अभिमुखीकरण कार्यक्रमको उद्देश्य एसियाली खेलकुदमा प्रस्थान गर्नु अघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको जनाएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन, सामाजिक सद्भाव नबिगार्न र आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गयो, अनिश्चितकालीन कर्फ्यू जारी। मोरङमा सर्वपक्षीय सद्भाव बैठक आयोजना, शुक्रबार विराटनगरमा सद्भाव र्याली निकालिने, धार्मिक सामाजिक सद्भाव कायम राख्न अपील। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सांसदको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़। फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता, कबूल गरे बमोजिम संरचना हटाउन आग्रह। पोखराको गुप्तेश्वर गुफामा एक वर्षमा 10 लाख पर्यटक, 7 करोड़ आमदानी। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोग बढ़ाउने नीति, चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानव आकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक र फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। एसियाली खेलकुद अघि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण।
हवस्त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084666
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-549।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुर हुलाक कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुर हुलाक कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
8: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15 5308-15, मोबाइल नम्बर 98-62-22-871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।